0: चेतावनी दिनुभएको छ।
1: त्रास र सन्तासको माध्यमबाट राज्य सञ्चालन गर्न सकिन्छ भन्ने यदि राज्य सञ्चालक र सरकार सञ्चालकको टाउकोमा यदि त्यो धारणा निर्माण भएको छ भने सर्वथा गलत छ। हिजो जुन जनताले तपाईँहरूलाई मतादेश दिएर यहाँ पठाउनु भएको छ, भोलि त्यही जनताले त्यो मतादेश फिर्ता लिनका निम्ति एउटा ठुलो मुभमेन्टको स्थिति सिर्जना गर्ने दिन टाढा छैन। आज नागरिकलाई शास्ति दिने, नागरिकको पक्षमा बोल्नेहरूलाई यदि बोलिस भने तँलाई ठिक पार्छु भनेर धम्की दिने, राति राति गिरफ्तारी गर्ने, लिएर यातना दिने र अबदेखि बोल्दिन भनेर कागज गराएर छोड्ने काम, यो निरङ्कुशता तर्फको यात्रालाई तुरुन्तै रोकियोस्। यदि त्यसो भएन भने हामीले त्यसको प्रतिवाद सशक्त रूपमा गर्न हामी बाध्य हुनेछौ।
0: संचार गृह अगाडि गाडी छाडेका केही गाडी धनी रासपाका कार्यकर्ता भएको समेत पाइएको छ। सदनमा रासपाका केही सांसदले पार्टीलाई जोडिएको भन्दै आपत्ति समेत जनाएका छन्। तर रासपाकै सचेतक प्रकाश चन्द्र परियारले भने यो घटनाको विरोधमा कठोर शब्दमै आपत्ति जनाउनु भएको छ।
2: हिजो राजधानीमा अग्रणी संचार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर भौतिक रूपमा आवाजाव ठप्प पारी संचार गृहलाई तर्साउने जुन कुत्सित प्रयास गरियो, म यसको भर्त्सना गर्दछु। सत्यसँग डराउनेहरूले मात्र यस्तो हरकत गर्छन्। इतिहास साक्षी छ, हिजो निरङ्कुश शाही कालमा बन्दुक बोकेका सेनाहरू समाचार कक्ष भित्रै पसेर समाचार सेन्सर गर्थे। त्यति बेला नझुकेको नेपाली संचार माध्यम आज सडकमा दुई चारवटा गाडी तेर्साएर तर्सिन्छ होला र? हामी सत्तामा छौ भन्दैमा कसैका स्वार्थहरू ठोकिँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्।
0: हिजो ठाउँ ठाउँमा बेवारिसे छाडिएका पाँचवटै गाडी ट्राफिक कार्यालयले बिना कारवाही फिर्ता गरेको छ। शंकास्पद पार्किङ गरिएका गाडीका धनी पहिचान भइसके पनि उपत्यका ट्राफिकले सामान्य जरिवाना समेत नतिराइकन छाडिदिएको खुलेको छ। गाडी लिन जानेहरू गृह मन्त्रालयको हवाला दिएर ट्राफिक कार्यालय पुगेको खबर सार्वजनिक भएको छ। रासपा सभापति लामी छानेले भने यो गतिविधिमा संलग्नहरूमाथि कारवाही हुनुपर्ने पार्टीको अडान दोहोऱ्याउनु भएको छ।
3: हामीले नै भन्यौँ यो गलत चिज हो, यो हुनु हुँदैन, छानबिन हुनुपर्छ, कारवाही हुनुपर्छ, हामीले भनेको छौँ, हामी त्यसमा अडिक छौँ। अब इन्स्टेन्टली के गरियो, तत्काललाई के गरियो, त्यो बेग्लै कुरा हो। तर यो घटनालाई हेर्ने दृष्टिकोण पार्टीको त स्पष्ट छ। तत्काललाई छोडियो कि समाइयो कि के मुद्दा लाग्यो कि लागेन, त्यो बेग्लै कुरा हो। तर इन्टायर यो जुन प्रवृत्ति भयो, जुन चिज देखियो, त्यो अस्वाभाविक भएको हुनाले यसप्रति पार्टी जुन विज्ञप्ति मार्फत पार्टीले भनेको छ, पार्टी यसमा अडिक छ।
0: महानगरीय ट्राफिक कार्यालयले ती गाडी बुझेर लैजाने व्यक्तिको नाम अभिलेखमा नराखेको पाइएको छ।
4: बागमती प्रदेश सरकारले पाँचवटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत रकम फिर्ता गर्न थालेको छ।
5: मुख्यमन्त्री इन्द्रबहादुर बानियाले ललितपुर जाउलाखेलको बागमती प्रदेश सुशासन केन्द्रमा 42 जना बचतकर्तालाई करिब 17 लाख बढी रूपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नु भएको हो। कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानिया,
6: समस्याग्रस्त सहकारी विशेष गरी 14,064 जनाको माग दाबी देखिन्छ। जम्मा गरिएको बचत सदस्यहरू 51,190 जना हुनुहुन्छ र पाँचवटा सहकारीसँग सम्बन्धित यो आजको कार्यक्रम हो र यसमा 22,38 करोड रुपियाँ चाहिँ के छ भने माग दाबी छ, तर 31,06 करोड चाहिँ बचतकर्ताहरूको यो अहिले चाहिँ समस्याग्रस्त सहकारीमा रहेको हाम्रो रेकर्डमा अहिले छ। त्यसकारणले हामी यो रेकर्डमा अहिलेसम्म पटक पटक अप्ठ्यारो परेका बिरामी भएका जो व्यक्तित्वहरूलाई जो बचतकर्ताहरूलाई रकम फिर्ता गरियो, अब यसलाई क्रमगत रूपमा 14,000 मध्ये 10,000 देखि 1,00,000 सम्मका जुन साना बचतकर्ताहरू जो हुनुहुन्छ, यो साना बचत हामी आज चाहिँ वितरण गर्दैछौँ 42 जनालाई अनि त्यो 42 जनाको 17 लाख चान्चुन आज हामी वितरण गर्दैछौँ।
5: प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल बचत तथा ऋण सहकारी
7: यो PFBS गोर्खा रेडियो हो।

0: पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै 72 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती, बागमती, गण्डकी र कोशीका धेरैजसो भागमा हल्कादेखि मध्यम वर्षा भएको हो। आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभाग र मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशको पहाड़ी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। केही दिनदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने क्रम भोलि पनि रहने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। जनकपुरबाट पैदल यात्रा गरेर काठमाडौँ हिँडेका मिटर ब्याज पीड़ितलाई भेट्न बाराको निजगढ़ पुग्नुभएका गृहमन्त्री सुदन गुरूङले पीड़ित र पीड़कको विवरण तत्काल संकलन गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ। निजगढ़मा पीड़ितको गुनासो सुनेपछि गृहमन्त्री गुरूङले सोही स्थानबाट विवरण संकलनको प्रक्रिया अगाडि बढ़ाउन निर्देशन दिनुभएको हो। गृहमन्त्रीको निर्देशन लगत्तै प्रहरीले मिटर ब्याजमा संलग्न व्यक्तिको विवरण संकलन शुरू गरेको छ। पीड़ितको समस्या सुनेपछि गृहमन्त्री गुरूङले प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोनमा अवस्थाको जानकारी गराउँदै आवश्यक छलफल गर्नुभएको थियो। पीड़ितको समस्या सुनेपछि आगामी कदमका बारेमा प्रधानमन्त्रीसँग छलफल गरेको उहाँले जानकारी दिनुभयो। गृहमन्त्री गुरूङले करिब 6 घण्टासम्म पीड़ितका कुरा सुन्नुभएको थियो। गृहमन्त्रीसँगको भेटपछि मिटर ब्याज पीड़ित निजगढ़मै रोकिएका छन्। न्याय नपाएको भन्दै जनकपुरबाट मिटर ब्याज पीड़ित यही असार 25 गते पैदल यात्रामा निस्किएका थिए। असार सकिन लाग्दासम्म मुलुक फरहालसम्म करिब 50% धान रोपाई भएको छ।
1: कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकोमा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। विभागका महानिर्देशक राजेन्द्र कोइरालाका अनुसार गत वर्ष यही अवधिमा 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्र रोपाई सम्पन्न भएको छ। सबैभन्दा बढ़ी सुदूरपश्चिममा 87% रोपाई भएको छ। त्यसपछि गण्डकीमा 65% रोपाई भएको छ। कर्णालीमा 60%, लुम्बिनीमा 59% र बागमतीमा 57% रोपाई भएको छ। कोशीमा 32% र मधेसमा 32% मात्रै रोपाई भएको विभागले जनाएको छ। देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी एक साताभित्रमा धान रोपाई अझ बढ़न सक्ने विभागको अपेक्षा छ। बाढ़ी, पहिरो र अन्य प्राकृतिक विपद नआएमा रोपाई अझ तीव्र हुने विभागले जनाएको छ।
0: अनलाइन सट्टाबाजी खेलाउने तथा सामाजिक सञ्जाल मार्फत यसको प्रचार प्रसार गर्ने 4 जना पक्राउ परेका छन्। काठमाडौँका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकामाथि 2 करोड़ भन्दा बढ़ीको अनलाइन सट्टेबाजी कारोबार गरेको आरोप लागेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार रूपन्देहीका प्रत्युष मानसिंह, बाराका गौतम कुमार गुप्ता, पाँचथरका सबनम बानिया र पाल्पाका सुदन सुवेदी पक्राउ परेका हुन्। काठमाडौँका विभिन्न स्थानमा अनलाइन सट्टेबाजी गराएको र श्रव्य दृश्य सामग्री बनाएर सामाजिक सञ्जालमा राखेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले माइतीघर क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट 4 थान मोबाइल फोन र 4 थान सिम कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूले मोबाइल ब्याङ्किङ र बेटिङ प्लेटफर्म मार्फत 2 करोड़ भन्दा बढ़ीको कारोबार गरेको खुलेको छ। चारैजना विरूद्ध सट्टेबाजी गर्न वा गराउन नहुने कसुर अन्तर्गत काठमाडौँ जिल्ला अदालतबाट 3 दिनको म्याद थपको अनुमति लिई अनुसन्धान अघि बढ़ाइएको थियो। 16 वर्षपछि स्पेनले विश्वकपको फाइनल खेल्ने भएको छ। राति भएको सेमी फाइनल खेलमा साबिक उपविजेता फ्रान्सलाई स्तब्ध पार्दै युरो विजेता स्पेन विश्वकपको फाइनलमा पुगेको हो। अमेरिकाको जलासमा भएको पहिलो सेमी फाइनलमा स्पेनले फ्रान्सलाई 2-0 गोल अन्तरले पराजित गरेको हो। स्पेनको जितमा मिकेल ओरियास बल र पेड्रो पोरोले गोल गर्नुभयो। स्पेनले अब अर्जेन्टिना र इङ्ल्याण्ड बीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। स्पेनले यसअघि सन् 2010 संस्करणमा विश्वकपको उपाधि उचालेको थियो। पौडी च्याम्पियनशीपमा सहभागी हुन 16 खेलाडीसहित 19 सदस्यीय नेपाली टोली थाइल्याण्डको बैंकक जाने भएको छ। जुलाई 17-25 तारीखसम्म हुने एसियाली उमेर समूहको प्रतियोगितामा 6 पुरूष र 10 महिला खेलाड़ी सहभागी छन्। पुरूषमा आरम्भ अग्रवाल, आरोन भण्डारी, आरोस अवाले, अभि प्रधान, इशान छेत्री तिवारी र रेवन्त बहादुर श्रेष्ठ छन्। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो बीएफबीएस कुल घर रेडियो हो।

0: आजदेखि भरि सिलिन्डर पाइने भएको छ। नेपाल आयल निगम लिमिटेडले प्रेस विज्ञप्ति जारी गरी असार 31 गतेदेखि पूरा सिलिन्डर ग्यास बिक्री वितरणको व्यवस्था गरिएको जनाएको छ। आज बुधबारदेखि साबिकै 14.2 केजीको सिलिन्डर बिक्री हुने भएको छ। यसअघि 7.1 केजीको ग्यास बिक्री हुँदै आएको थियो। पेट्रोलियम पदार्थको अभावका कारण आधा सिलिन्डर ग्यास बिक्री हुँदै आएको थियो। आयल निगमले भरि सिलिन्डरको 2060 रूपियाँ तोकिएको छ। उपभोक्ताको माग बमोजिम भरि सिलिन्डर ग्यास बिक्री वितरणको व्यवस्था गरिएको निगमले जनाएको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकमा सबैभन्दा धेरै 72 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती, बागमती, गण्डकी र कोशीका धेरैजसो भागमा हल्कादेखि मध्यम वर्षा भएको हो। आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभाग र मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेश को पहाड़ी भूभाग तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ। केही दिनदेखि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने क्रम भोलि पनि रहने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। हरेक वर्ष रोपाईको समयमा देखिने मल अभाव यस पटक पनि कोशी प्रदेशमा दोहोरिएको छ। खेतमा धान रोपे पनि आवश्यक मल नपाउँदा किसानको चिन्ता बढेको छ।
1: कोशी प्रदेशमा यस वर्ष असार मसान्तसम्म कुल खेती योग्य जमिनको 54% मात्र धान रोपाई सम्पन्न भएको छ। तर रोपाईसँगै किसानले सबैभन्दा ठूलो समस्या रासायनिक मलको अभाव झेलिरहेका छन्। कृषि सामग्री केन्द्र लिमिटेडमा नै डीएपी र युरियाको मौजात सकिएपछि किसान भारतबाट चोरी निकासी भएर आएको गुणस्तरहीन मल महँगो मूल्यमा किन्न बाध्य भएका छन्। मोरङ कटरीका किसान कालु सरदार,
2: अहिले पाउँदैन के, त्यो इन्डियन मल अलिअलि हाल्दैछु। इन्डियन मल त के छ थाहै छैन, धानै हुँदैन त्यति इन्डियन मलमा। अहिले त्यहाँ चाहिँ 50-60 रुपियाँ किलो पर्छ इन्डियन मल। हिजो 60 रुपियाँ किलो ल्याएको मल डिएपी, अब कस्तो हुन्छ इन्डियन थाहै छैन। आफ्नो नेपालको मल राम्रो हुन्थ्यो नि त।
1: कोशी प्रदेशमा कुल धान खेतीका लागि 2,76,376 हेक्टर खेतीयोग्य जमिन रहेको छ। यसमध्ये असार मसान्तसम्म 1,51,619 हेक्टर क्षेत्रमा धान रोपाई सम्पन्न भएको कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। तर धमाधम धान रोपाईकै समयमा खेतमा हाल्नुपर्ने डिएपी र युरिया मल किसानले पाउन सकेका छैनन्। रोपाईको मुख्य समयमै सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडमा नै रासायनिक मलको मौजात सकिएको छ। कृषि सामग्री केन्द्र लिमिटेड विराटनगरका निमित्त प्रमुख कमल पोखरेल,
3: अन्त अब डिएपीको हकमा धेरै नै डिमान्ड छ। अहिले खेती गर्ने बेलामा डिएपी पहिला सुरुमा बेसल डोज नै हाल्नुपर्ने भएको कारणले गर्दाखेरि डिएपीको माग धेरै छ। डिएपी हामीसँग बफरमा भएको डिएपीहरू मात्रै बिक्री वितरण गरेका हौँ, किनभने हामीसँग नयाँ सामान चाहिँ मिडल इस्टको युद्धको कारणले गर्दाखेरि आउन सकेनन्। तर अब हामीलाई केन्द्रीय कार्यालयले जानकारी दिएअनुसार चाहिँ साउनको पहिलो हप्तादेखि हामीलाई डिएपी र युरिया लगातार प्राप्त हुने भएको कारणले गर्दाखेरि साउन पहिलो हप्ता हामी कोटा पनि बाँडफाँड गर्छौँ त्यो सामान आइसके पछाडि, र त्यस पछाडि चाहिँ सहज हुन्छ।
1: कृषि विज्ञहरूका अनुसार रोपाईपछि समयमै डिएपी र युरिया प्रयोग गर्न नसक्दा धानको वृद्धि र उत्पादन तथा उत्पादकत्वमा प्रत्यक्ष असर पर्छ। यसले किसानको लागत बढ्ने मात्र होइन समग्र खाद्य उत्पादनमा समेत नकारात्मक प्रभाव पार्ने गर्दछ। हरेक वर्ष रोपाईको समयमा देखिने मल अभाव यसपटक पनि दोहोरिएको छ। खेतमा धान रोपिए पनि आवश्यक मल नपाउँदा उत्पादन घट्नेमा कृषकहरूमा यसले थप चिन्ता बढाएको छ।
0: जुम्लाले चालू आर्थिक वर्षमा पुँजीगत बजेटको 93% खर्च गरेको छ।
4: सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोक बहादुर बुढाले चालू तर्फको कुल बजेटको 83% र संघीय सशर्त अनुदान तर्फको जम्मा विनियोजित बजेटको 73% खर्च भएको जानकारी दिनुभएको हो। उहाँका अनुसार कार्यालयको जम्मा बजेट 10,18,48,000 मध्ये करिब 9,03,00,000 खर्च भएको छ। समग्रमा करिब 90% वित्तीय प्रगति हासिल भएको उहाँले बताउनु भएको छ। भौतिक पूर्वाधार निर्माणतर्फ 20 विद्यालय भवन मध्ये 19 निर्माण भएका छन्। चालू आर्थिक वर्षमा 43 कक्षा कोठा निर्माण सम्पन्न भएका छन्। यस्तै 6 घेरापार, 2 पर्खाल तथा अन्य 36 विकास आयोजना मध्ये 33 सम्पन्न भएको कार्यालय प्रमुख बुढाले बताउनु भएको छ।

0: संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज 11 बजे बस्दैछ। बैठकमा विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरू पेश गर्नेदेखि नयाँ विधेयक र अन्तर्राष्ट्रिय महासन्धिहरूमाथि छलफल हुने कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले 3 महत्वपूर्ण वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची छ। मन्त्री गौतमले राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन सदनमा प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित 2 विषयहरू पेश गर्ने कार्यक्रम छ। म्याग्दीको अन्नपूर्ण 4 रहेको 6 मेगावाट क्षमताको रेले खोला जलविद्युत आयोजना बाढ़ीले क्षति पुर्याएपछि बन्द भएको छ। बाढ़ीले आयोजनाको बाँधमा क्षति पुगेपछि असार 28 गतेदेखि विद्युत उत्पादन बन्द भएको हो। आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाँधसम्म पुग्ने सड़क समेत पहिरोले अवरूद्ध भएको छ। गत वर्ष निर्माण सम्पन्न भएको आयोजनाको विद्युत दाना सब स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। नक्कली भूटानी शरणार्थी प्रकरणमा 16 दोषीलाई सजाय तोकिएको छ। नेपाली नागरिकलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेका 16 दोषीलाई जिल्ला अदालत काठमाडौँले न्यूनतम 1 वर्षदेखि अधिकतम 4 वर्षसम्म सजाय तोकेको हो। पूर्व उप प्रधानमन्त्री टोप बहादुर राई माझीसहित 9 अभियुक्तलाई जनै 4 वर्ष कैद र 10,000 जरिमाना तोकेको छ भने अर्का पूर्व मन्त्री बालकृष्ण खाँडसहित 2 जनै 2 वर्ष कैद र 20,000 जरिमाना ठहराएको छ। बाँकी 5 अभियुक्तका हकमा जनै 1 वर्ष कैद र 10,000 जरिमाना निर्धारण गरेको छ। सरकारी लिखित कृति कसुर ठगी र संगठित मुद्दामा टेकनाथ रिचाललाई 2 वर्ष कैद र 20,000 जरिमाना तोकिएको छ। यस्तै पूर्व गृह सचिव टेक नारायण पाण्डे, केशव प्रसाद दुलाल, ज्ञानो भण्डारी, सागर राई, सन्देश शर्मा, डाक्टर इन्द्रजित राई, गोविन्द कुमार चौधरी र आङचावा शेर्पालाई 4 वर्ष कैद तथा 40,000 जरिमाना तोकिएको छ। यस्तै शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेल, नरेन्द्र केसी र बेचन झालाई 1 वर्ष कैद र 10,000 जरिमाना तोकिएको छ। न्यायाधीश खड्काको इजलासले गएको असार 23 कसुर ठहरको फैसला गरेकामा हिजो सजाय सुनाएको हो। मुस्ताङको घरबझोङ 5 ठिनी खोलामा पक्की मोटरेबल पुल बनेको छ। गण्डकी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले पुल निर्धारित समय अघि नै निर्माण सकेको हो। चालू आर्थिक वर्षमा घरबझोङ चक्रपथसँगै ठिनी खोलाको पुल सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ। 2 वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण शुरू गरिएको पुल आगामी साउन 20 गतेसम्म निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले तोकिएको समय अघि नै काम सकेको हो। पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुरेश पाण्डेका अनुसार घरबझोङका 5 ओडा जोड्ने चक्रपथ अन्तर्गतको पुल समय अघि नै सम्पन्न भएको हो। मुस्ताङ सदरमुकाम जुमसुमबाट ठिनी खोला हुँदै डुम्बाताल, छैरो मार्ग, स्याङ र जुमसुम जोड्ने चक्रपथ निर्माण सम्पन्न भइसकेको छ। अब ठिनी खोलामा पुल बनेपछि घरबझोङ गाउँपालिकाका 5 ओडा बीच आवत जावत थप सहज भएको छ। हेटौडा उपमहानगरपालिकाले साउन 1 गतेदेखि नदीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ। पालिकाले सूचना निकालेर आर्थिक वर्षको असार मसान्तभित्र आफ्नो उत्पादनको वार्षिक मौजदात तथा खरिद बिक्रीको परिमाण सम्बन्धित पालिकामा बुझाउनु पर्ने कानूनी व्यवस्था रहेको उल्लेख गरेको छ। त्यसै व्यवस्था अनुसार उपमहानगर क्षेत्रभित्र सञ्चालित क्रसर तथा बालुवा उद्योगले आर्थिक वर्ष 82-83 को कारोबार विवरण सहित को अन्तिम मौजदात प्रमाणित गरी आर्थिक वर्ष 83-84 को कारोबार प्रारम्भ गर्नुपर्ने भएको जनाउँदै 2083 असार 32 गते राति 12 बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि फर्म, उद्योग तथा कम्पनीबाट नदीजन्य पदार्थको बिक्री वितरण तथा ओसार पसार बन्द गर्न आग्रह गरेको हो। चितवनको रत्नगरको मनिखोला र लालपर्सा क्षेत्रमा चरणमा राखिएका मौरी खार बाढ़ीले बगाएको छ। कन्या सामुदायिक वन क्षेत्रको मनिखोला र लालपर्सामा राखिएका मौरीका गोला बगाउँदा 60 लाख बराबरको क्षतिको अनुमान गरिएको छ।
1: बीएफबीएस गोर्खा रेडियो हो।

0: सुनसरीको गढी गाउँपालिका 3/40/60 मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, एकजना घाइते भएका छन्। छिटाहाबाट औरा बनीतर्फ आउँदै गरेको मोटरसाइकल गई राति 11:15 बजे अनियन्त्रित भई सड़कबाट नहरमा खस्दा सप्तरीको तिरहुत गाउँपालिका 3 का 25 वर्षीय शिवम यादवको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते 30 वर्षीय दीपक कुमार यादवको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कैलालीबाट खैरो हिरोइन र धनुषाबाट गाँजा सहित दुई जना पक्राउ परेका छन्। कैलालीको टिकापुर नगरपालिका 7 जटाशंकर घाटबाट लागू पदार्थ खैरो हिरोइन सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। कैलालीको बर्दगुरिया 1 का 24 वर्षीय चिरञ्जीवी वादी र बर्दगुरिया 2 का 25 वर्षीय दिनेश सुनारलाई 4.5 ग्राम खैरो हिरोइन सहित नियन्त्रणमा लिएको टिकापुर प्रहरीले जनाएको छ। यता धनुषाको नगराइन र 2 नगराइन बजारबाट 150 ग्राम गाँजा सहित 55 वर्षीय हेमन मण्डल र जनकपुर बस पार्कबाट गई राति 21 वर्षीय सुभाष कुमार मण्डललाई 50 ग्राम गाँजा सहित पक्राउ गरिएको हो। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज 11 बजे बस्दैछ। बैठकमा विभिन्न संवैधानिक आयोगका प्रतिवेदनहरू पेश गर्नेदेखि नयाँ विधेयक र अन्तर्राष्ट्रिय महासन्धिहरूमाथि छलफल गर्ने कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले 3 वटा महत्वपूर्ण वार्षिक प्रतिवेदनहरू पेश गर्ने कार्यसूची छ। मन्त्री गौतमले राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन सदनमा प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री डाक्टर सोणी मुवाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनसँग सम्बन्धित 2 विषयहरू पेश गर्ने कार्यक्रम छ। म्याग्दीको अन्नपूर्ण 4 मा रहेको 6 मेगावाट क्षमताको रिले खुला जल विद्युत आयोजना बाढ़ीले क्षति पुर्याएपछि बन्द भएको छ। बाढ़ीले आयोजनाको बाँधमा क्षति पुगेपछि असार 28 गतेदेखि विद्युत उत्पादन बन्द भएको हो। आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाँधसम्म पुग्ने सड़क समेत पहिरोले अवरूद्ध भएको छ। गत वर्ष निर्माण सम्पन्न भएको आयोजनाको विद्युत दाना सब स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। हरेक वर्ष रोपाईको समयमा देखिने मल अभाव यस पटक पनि कोशी प्रदेशमा दोहोरिएको छ। खेतमा धान रोपे पनि आवश्यक मल नपाउँदा किसानको चिन्ता बढेको छ।
1: कोशी प्रदेशमा यस वर्ष असार मसान्तसम्म कुल खेती योग्य जमिनको 54% मात्र धान रोपाई सम्पन्न भएको छ। तर रोपाईसँगै किसानले सबैभन्दा ठूलो समस्या रासायनिक मलको अभाव झेलिरहेका छन्। कृषि सामग्री केन्द्र लिमिटेडमा नै डीएपी र युरियाको मौजा सकिएपछि किसान भारतबाट चोरी निकासी भएर आएको गुणस्तरहीन मल महँगो मूल्यमा किन्न बाध्य भएका छन्। मोरङ कटरीका किसान कालु सरदार,
2: अहिले पाउँदैन के, त्यो इन्डियन मल अलिअलि हाल्दैछु। इन्डियन मल त के छ थाहै छैन, धानै हुँदैन त्यति इन्डियन मलमा। अहिले त्यहाँ चाहिँ 50-60 रुपियाँ किलो पर्छ इन्डियन मल। हिजो 60 रुपियाँ किलो ल्याएको मल डिएपी, अब कस्तो हुन्छ इन्डियन थाहै छैन। आफ्नो नेपालको मल राम्रो हुन्थ्यो नि त।
1: कोशी प्रदेशमा कुल धान खेतीका लागि 2,76,376 हेक्टर खेतीयोग्य जमिन रहेको छ। यसमध्ये असार मसान्तसम्म 1,51,619 हेक्टर क्षेत्रमा धान रोपाई सम्पन्न भएको कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। तर धमाधम धान रोपाईकै समयमा खेतमा हाल्नुपर्ने डिएपी र युरिया मल किसानले पाउन सकेका छैनन्। रोपाईको मुख्य समयमै सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडमा नै रासायनिक मलको मौजा सकिएको छ। कृषि सामग्री केन्द्र लिमिटेड विराटनगरका निमित्त प्रमुख कमल पोखरेल,
3: अब डिएपीको हकमा धेरै नै डिमान्ड छ। अहिले खेती गर्ने बेलामा डिएपी पहिला सुरुमा बेसल डोज नै हाल्नुपर्ने भएको कारणले गर्दाखेरि डिएपीको माग धेरै छ। डिएपी हामीसँग बफरमा भएको डिएपीहरू मात्रै बिक्री वितरण गरेका हौँ, किनभने हामीसँग नयाँ सामान चाहिँ मिडल इस्टको युद्धको कारणले गर्दाखेरि आउन सकेनन्। तर अब हामीलाई केन्द्रीय कार्यालयले जानकारी दिएअनुसार चाहिँ साउनको पहिलो हप्तादेखि हामीलाई डिएपी र युरिया लगातार प्राप्त हुने भएको कारणले गर्दाखेरि साउन पहिलो हप्ता हामी कोटा पनि बाँडफाँड गर्छौँ।

0: कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसबाट सहभागी चारजना मन्त्रीले राजीनामा दिएका छन्। कांग्रेस र एमाले बीच सरकार गठनका बेला भएको मौखिक सहमति मुख्यमन्त्री एमलाल कडीले कार्यान्वयन नगरेको भन्दै उनीहरूले राजीनामा दिएका हुन्। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजय बुढा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले राजीनामा दिएका हुन्। सुनसरीको गढ़ी गाउँपालिका 340 हट्टीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, एकजना घाइते भएका छन्। छिटाहाबाट औरावनीतर्फ आउँदै गरेको मोटरसाइकल गैराती अनियन्त्रित भई सड़कबाट नहरमा खस्दा सप्तरीको तिरहुत गाउँपालिका 3 25 वर्ष शिवम यादवको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते 23 वर्ष दीपक कुमार यादवको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कैलालीबाट खैरो हिरोइन र धनुषाबाट गाँजासहित 4 पक्राउ परेका छन्। कैलालीको टिकापुर सात जटाशंकर घाटबाट लागू पदार्थ खैरो हिरोइनसहित 2 प्रहरीले नियन्त्रणमा लिएको हो। कैलालीको बर्दगुरिया 1 24 वर्षीय चिरञ्जीवी वादी र सोहिटाउका 25 वर्षीय दिनेश सुनारलाई 4.5 ग्राम खैरो हिरोइन सहित नियन्त्रणमा लिएको टिकापुर प्रहरीले जनाएको छ। यता धनुषाको नगराइन बजारबाट 150 ग्राम गाँजा सहित 55 वर्षीय हेमन मण्डल र जनकपुर बसपाकबाट 21 वर्षीय सुभाष कुमार मण्डललाई गाँजा सहित पक्रेको हो। म्याग्दीको अन्नपूर्ण 4 रहेको 6 मेगावाट क्षमताको रेले खोला जल विद्युत आयोजना बाढ़ीले क्षति पुर्याएपछि बन्द भएको छ। बाढ़ीले आयोजनाको बाद इन्टेकमा क्षति पुगेपछि असार 28 गतेदेखि विद्युत उत्पादन बन्द भएको हो। आयोजना प्रमुख दार्शनिक काफ्लेले बाँधसम्म पुग्ने सड़क समेत पहिरोले अवरूद्ध भएको जानकारी दिनुभएको छ। गत वर्ष निर्माण सम्पन्न भएको आयोजनाको विद्युत दाना सब स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। असार सकिन लाग्दासम्म मुलुकभर हालसम्म करिब 50% धान रोपाई भएको छ।
1: कृषि विभागका अनुसार यस वर्ष 13,70,000 हेक्टर क्षेत्रफलमा धान रोप्ने लक्ष्य रहेकोमा हालसम्म 6,82,000 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। विभागका महानिर्देशक राजेन्द्र कोइरालाका अनुसार गत वर्ष यही अवधिमा 60% रोपाई भएको भए पनि यस वर्ष 50% मात्र रोपाई सम्पन्न भएको छ। सबैभन्दा बढ़ी सुदूरपश्चिममा 87% रोपाई भएको छ, त्यसपछि गण्डकीमा 65% रोपाई भएको छ, कर्णालीमा 60%, लुम्बिनीमा 59% र बागमतीमा 57% रोपाई भएको छ। कोशीमा 32% र मधेसमा 32% मात्रै रोपाई भएको विभागले जनाएको छ। देशका धेरै ठाउँमा वर्षा भइरहेकाले आगामी 1 साताभित्रमा धान रोपाई अझ बढ्न सक्ने विभागको अपेक्षा छ। बाढ़ी पहिरो र अन्य प्राकृतिक विपद नआएमा रोपाई अझ तीव्र हुने विभागले जनाएको छ।
0: जुम्लाले चालु आर्थिक वर्षमा पुँजीगत बजेटको 93% खर्च गरेको छ।
1: सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टोक बहादुर बुढाले चालु तर्फको कुल बजेटको 83% र संघीय सदस्य अनुदान तर्फको जम्मा विनियोजित बजेटको 73% खर्च भएको जानकारी दिनुभएको हो। उहाँका अनुसार कार्यालयको जम्मा बजेट 10,18,48,000 मध्ये करिब 9,03,00,000 खर्च भएको छ। समग्रमा करिब 90% वित्तीय प्रगति हासिल भएको उहाँले बताउनु भएको छ। भौतिक पूर्वाधार निर्माणतर्फ 20 विद्यालय भवन मध्ये 19 निर्माण भएका छन्। चालु आर्थिक वर्षमा 43 कक्षा कोठा निर्माण सम्पन्न भएका छन्। यस्तै 6 घेराबार, 2 पर्खाल तथा अन्य 34 विकास आयोजना मध्ये 33 सम्पन्न भएको कार्यालय प्रमुख बुढाले बताउनु भएको छ। उच्च शिक्षातर्फ अपाङ्गता छात्रवृत्तिमा 8, प्राविधिक छोरी बुहारी छात्रवृत्तिमा 30 र दलित छात्रवृत्तिमा 5 गरेर 43 विद्यार्थी लाभान्वित भएको कार्यालयले जनाएको छ।
0: 16 स्पेनले विश्वकपको फाइनल खेल्ने भएको छ। राति भएको सेमी फाइनल खेलमा साबिक उपविजेता फ्रान्सलाई स्तब्ध पार्दै युरो विजेता स्पेन विश्वकपको फाइनलमा पुगेको हो। अमेरिकाको डलासमा भएको पहिलो सेमी फाइनलमा स्पेनले फ्रान्सलाई 2-0 गोल अन्तरले पराजित गरेको हो। स्पेनको जितमा मिकेल ओरियास बल र पेड्रो पोरोले गोल गर्नुभयो। स्पेनले अब अर्जेन्टिना र इङ्ल्याण्ड बीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। स्पेनले यसअघि सन् 2010 संस्करणमा विश्वकपको उपाधि उचालेको थियो। हरेक वर्ष रूपाईको समयमा देखिने मल अभाव यसपटक पनि कोशी प्रदेशमा दोहोरिएको छ।

0: अमेरिकाले इरानमाथि लगातार चौथो रात आक्रमण गरेको छ। इरानी बन्दरगाहमा अवरोध गर्दै अमेरिकाले पछिल्लो आक्रमण शुरू गरेको हो। इरानले भने अमेरिकी अतिक्रमण बन्द नभएसँग हर्मुज जलमार्ग बन्द गरिने अड्डी लिएको छ। यही बीचमा अमेरिकी राष्ट्रपति ट्रम्पले भने खाड़ी मुलुक हुँदै हर्मुज मार्गबाट चल्ने जहाजमाथि कर लगाउने यसअघिको घोषणा परिवर्तन गर्नुभएको छ। अब उनीहरूसँग ठूलो लगानीको सम्झौता गरिने उहाँको भनाइ छ।
1: I was called by different people, different countries, kings and emirs and all of the people that we all know and we all love, and they've been, frankly, they've been very strong partners. And they said, we'd love to do it a different way. We'd love to invest in the United States with billions and billions of dollars.
0: युरोपेली फुटबल महारथी स्पेन विश्वकपको फाइनलमा पुगेको छ। डालार रंगशालामा उपाधि दावीदार फ्रान्सलाई 2-0 हराउँदै स्पेन फाइनलमा पुगेको हो। यो जीतसँगै युरोप च्याम्पियन स्पेनले पछिल्ला 37 खेलमा हार बेहोरेको छैन। स्पेनको उपाधि भिडन्त अब अर्जेन्टिना र इंग्ल्याण्ड मध्ये एक टोलीसँग हुनेछ। अंग्रेज खेलाड़ी बस्दै आएको अटलान्टामा आजको खेलका लागि तनाव पनि बढ़ेको छ। केही अंग्रेज समर्थक भने ढुक्क देखिएका छन्।
2: I think we're a better team than Argentina. Obviously we've got to take care of Messi.
3: I mean, Argentina couldn't think of any team more appropriate to stuff to get through to the final.
4: I'm not confident on them, but they've got where they are with how they've done it. So I think it could be an omen.
0: सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रेका एमाले विद्यार्थी संगठन अनि राष्ट्रविका 6 नेता कार्यकर्ता पक्राउ परेका छन्। राज्य आतंक बढ़ेको भन्दै प्रदर्शनमा उत्रेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो। अनि राष्ट्रविका अध्यक्ष दीपक धामी, संगठन निर्वाचन आयोग अध्यक्ष जीत प्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपरकोटी लगायतका नेता कार्यकर्तालाई पक्राउ गरेको अनि राष्ट्रविले जनाएको छ। कडाले प्रदेश सरकारका 4 कांग्रेस मन्त्रीले राजीनामा दिएका छन्। कांग्रेस र एमाले बीच सरकार गठनका बेला भएको सहमति मुख्य मन्त्री यामलाल कडेलले कार्यान्वयन नगरेको भन्दै उनीहरूले राजीनामा दिएका हुन्। आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री विजय बुढा र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले राजीनामा दिनुभएको हो। र उत्तहतमा एकजना युवाले आत्मदाहको प्रयास गरेका छन्। गरूडा नौका 28 वर्षीय गौतम कुमार सहनीले शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जानकारी दिएको हो। उपचारका लागि बेटर नेपाल अस्पताल गरूडा लगिएका गौतमलाई थप उपचारका लागि किर्तिपुरको वन अस्पताल पठाइएको प्रहरीले जनाएको छ। प्रहरी चौकी बिरताका प्रहरी सहायक निरीक्षक मनोज दासका अनुसार प्रारम्भिक उपचारमा संलग्न चिकित्सकले गौतमको 31% शरीर जलेको जानकारी दिनुभएको छ। गौतमले नियमित मानसिक औषधि सेवन गर्दै आएको परिवारले जनाएको छ। गौतमले आत्मदाह गर्नु अघि मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीको भनाइ छ। बागमती प्रदेशले समस्याग्रस्त सहकारीबाट बचत फिर्ताका लागि पर्सी साउन 1 गतेदेखि अनलाइन मार्फत उजुरी लिने व्यवस्था गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले समस्याग्रस्त सहकारीलाई पुनः सञ्चालनमा आउने वातावरण बनाउने पनि बताउनु भएको छ। बागमती प्रदेशमा रहेका 5 समस्याग्रस्त सहकारीले हिजोदेखि साना बचतकर्ताको बचत फिर्ता गर्न थालेका छन्। बागमती प्रदेशले सिभिल बचत तथा ऋण सहकारी संस्था सोल्टीमोड, दर्शन बचत तथा ऋण सहकारी संस्था किर्तिपुर, सुमेरू बचत तथा ऋण सहकारी संस्था पोल्चोक, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था सामाकुसी र लालीगुराँस बचत तथा ऋण सहकारी संस्था खुसीबुलाई समस्याग्रस्त घोषित गरेको छ। कञ्चनपुरमा पछिल्लो 6 महिनामा 28 डेंगी संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिमका 9 जिल्ला मध्ये सबैभन्दा बढ़ी संक्रमित कञ्चनपुरमै भेटेपछि सतर्कता अप्नाउन र समुदाय स्तरमा रोकथामका गतिविधि प्रभावकारी बनाउन भनिएको हो। जनस्वास्थ्य कार्यालय कञ्चनपुरका कीटजन्य रोग सम्पर्क व्यक्ति सिद्धराज भट्टका अनुसार जनवरीमा 5, फेब्रुअरीमा 6, मार्चमा 5, अप्रिलमा 7, मेमा 2 र जून महिनामा 3 गरी 28 डेंगी संक्रमण पुष्टि भएको हो। उहाँका अनुसार यो अवधिमा सुदूरपश्चिम प्रदेशमा 70 संक्रमण देखिएको छ। अछाममा र कैलालीमा 10, डडेलधुरामा 8, बझाङमा 6, डोटीमा 3 तथा दार्चुला र बैतडीमा 1-1 डेंगी संक्रमित फेला परेका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: BFBS Gorkha Radio Home.

0: सरकारलाई सबक सिकाउन भन्दै सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रेका एमाले विद्यार्थी संगठन अनेरा सुब्युका सातजना नेता कार्यकर्ता पक्राउ परेका छन्। राज्य आतंक बढ़ेको भन्दै प्रदर्शनमा उत्रेकाहरूलाई प्रहरीले पक्राउ गरेको हो। अनेरा सुब्युका अध्यक्ष दीपक धामी, संगठन निर्वाचन आयोग अध्यक्ष जीत प्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु उपकोटी लगायतका नेता कार्यकर्तालाई पक्राउ गरिएको अनेरा सुब्युले जनाएको छ। अस्ति सोमबार केही संचार गृह, व्यापारिक भवन र कांग्रेस सभापतिको घर अगाडि गाड़ी राखेर त्रास फैलाएको र पछिल्लो समय राज्य आतंक बढ़ेको भन्दै विद्यार्थीले सिंहदरबार अगाडि प्रदर्शन गरिएको प्रदर्शनकारीको भनाइ छ। सरकारको अलोकतान्त्रिक र गैर जिम्मेवार कदम विरूद्ध सांकेतिक विरोध गरिएको अनेरा सुब्युका नीति योजना तथा अनुसन्धान आयोगका अध्यक्ष प्रकाश विष्टले बताउनु भएको छ। सरकारले बचपना देखाउँदै आफै मीडिया हाउस अगाडि आतंक सिर्जना गर्न थालेपछि कसरी पार्किङ गर्नुपर्छ भनेर सरकारलाई सिकाउन लागेको उहाँको भनाइ छ। सरकारले करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेपछि त्यस विरूद्ध पीड़ित कर्मचारीहरू आज पनि विरोधमा उत्रेका छन्। हिजो अर्थ मन्त्रालयमा धरना दिएका कर्मचारीहरू आज काम बन्द गरेर सिंहदरबारभित्र जम्मा भएका हुन्। सरकारको निर्णयले करिब संघ प्रदेश र स्थानीय तहमा गरी करिब 57,000 कर्मचारी सेवाबाट रित्तोहात बहिर्गमन हुने भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्। अहिले संघमा करिब 14,000, प्रदेशमा 8,000, स्थानीय तहमा 35,000 करार र दैनिक ज्यालादारी कर्मचारी कार्यरत छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष शाहले संचार गृह र अन्य ठाउँमा गाड़ी राखेर अवरोध गरिएको घटनाप्रति आपत्ति जनाउनु भएको छ। आज बिहान सामाजिक सञ्जाल मार्फत उहाँले राज्य आफैले नागरिकलाई आतंकित बनाउन नहुने धारणा राख्नु भएको हो। नेता झाले संचार गृह र अन्य ठाउँमा गाड़ी राखेर अवरोध गर्ने काम गलत भएको र यसमा जो संलग्न छ अनुसन्धान र कार्यवाही हुनुपर्ने बताउनु भएको छ। अस्ति सोमबार कान्तिपुर पब्लिकेशन, अनलाइन खबर, हिमालय टेलिभिजन र कांग्रेस सभापति गगन थापाको निवास अगाडि र अन्य विभिन्न ठाउँमा शंकास्पद ढंगले गाड़ी पार्क गरेर चालक सम्पर्क विहीन भएका थिए। हरेक वर्ष रोपाईको समयमा देखिने मल अभाव यसपटक पनि कोशी प्रदेशमा दोहोरिएको छ। खेतमा धान रोपिए पनि आवश्यक मल नपाउँदा किसानको चिन्ता बढ़ेको छ।
1: कोशी प्रदेशमा यस वर्ष असार मसान्तसम्म कुल खेती योग्य जमिनको 54% मात्र धान रोपाई सम्पन्न भएको छ। तर रोपाईसँगै किसानले सबैभन्दा ठूलो समस्या रासायनिक मलको अभाव झेलिरहेका छन्। कृषि सामग्री केन्द्र लिमिटेडमा नै डीएपी र युरियाको मौजा सकिएपछि किसान भारतबाट चोरी निकासी भएर आएको गुणस्तरहीन मल महँगो मूल्यमा किन्न बाध्य भएका छन्। मोरङ कटरीका किसान कालु सरदार,
2: अहिले पाउँदैन के, त्यही इन्डियन मल अलिअलि हाल्दैछु। इन्डियन मल त के छ थाहै छैन, धानै हुँदैन त्यति इन्डियन मलमा। अहिले त्यहाँ चाहिँ 50-60 रुपियाँ किलो पर्छ इन्डियन मल। हिजो 60 रुपियाँ किलो ल्याएको मल डिएपी, अब कस्तो हुन्छ इन्डियन थाहै छैन। आफ्नो नेपालको मल राम्रो हुन्थ्यो नि त।
1: कोशी प्रदेशमा कुल धान खेतीका लागि 2,76,376 हेक्टर खेती योग्य जमिन रहेको छ। यसमध्ये असार मसान्तसम्म 1,51,619 हेक्टर क्षेत्रमा धान रोपाई सम्पन्न भएको कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। तर धमाधम धान रोपाईकै समयमा खेतमा हाल्नुपर्ने डीएपी र युरिया मल किसानले पाउन सकेका छैनन्। रोपाईको मुख्य समयमै सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडमा नै रासायनिक मलको मौजा सकिएको छ। कृषि सामग्री केन्द्र लिमिटेड विराटनगरका निमित्त प्रमुख कमल पोखरेल,
3: अब डीएपीको हकमा धेरै नै डिमान्ड छ। अहिले खेती गर्ने बेलामा डीएपी पहिला सुरुमा बेसल डोज नै हाल्नुपर्ने भएको कारणले गर्दाखेरि डिएपीको माग धेरै छ। डिएपी हामीसँग बफरमा भएको डिएपीहरू मात्रै बिक्री वितरण गरेका हौँ, किनभने हामीसँग नयाँ सामान चाहिँ मिडल इस्टको युद्धको कारणले गर्दाखेरि आउन सकेनन्। तर अब हामीलाई केन्द्रीय कार्यालयले जानकारी दिएअनुसार चाहिँ साउनको पहिलो हप्तादेखि हामीलाई डिएपी र युरिया लगातार प्राप्त हुने भएको कारणले गर्दाखेरि साउन पहिलो हप्ता हामी कोटा पनि बाँडफाँड गर्छौँ त्यो सामान आइसके पछाडि, र त्यस पछाडि चाहिँ सहज हुन्छ।
1: कृषि विज्ञहरूका अनुसार रोपाईपछि समयमै डिएपी र युरिया प्रयोग गर्न नसक्दा धानको वृद्धि र उत्पादन तथा उत्पादकत्वमा प्रत्यक्ष असर पर्छ। यसले किसानको लागत बढ्ने मात्र होइन समग्र खाद्य उत्पादनमा समेत नकारात्मक प्रभाव पार्ने गर्दछ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: बीएफबीएस कुलकर्ण रेडियो हो।

0: अस्थायी र करार कर्मचारीले आज पनि अर्थ मन्त्रालयमा धरना दिएका छन्। सरकारले हटाउने तयारी गरेपछि उनीहरूले हिजोदेखि अर्थ मन्त्रालयमा धरना दिएका हुन्। सरकारले करारका कर्मचारी हटाएर बाहिरकै श्रमिकबाट काम गराउने नीति लिएपछि विभिन्न मन्त्रालयमा काम गर्ने अस्थायी र करारका कर्मचारी आन्दोलित भएका हुन्। खर्च कटौतीको बहानामा आफूलाई हटाउन खोजेको कर्मचारीको भनाइ छ। हिजो अर्थ मन्त्रालयमा धरना दिएका कर्मचारी आज पनि काम बन्द गरेर प्रदर्शनमा उत्रिएका हुन्। सरकारको निर्णयले संघ प्रदेश र स्थानीय तहका करिब 57,000 कर्मचारी रित्तो हात सेवाबाट बाहिरिनुपर्ने उनीहरूको भनाइ छ। हाल संघमा 14,000, प्रदेशमा 8,000 र स्थानीय तहमा 35,000 करार र दैनिक ज्यालादारीका कर्मचारी कार्यरत छन्। लागेको मूल्य समेत नपाएको भन्दै तरकारी किसानले आज माइतीघरको सडकमा गोल भेडा फालेर सरकार विरुद्ध प्रदर्शन गरेका छन्। सरकारले पर्याप्त अनुदान, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको र आयातमुखी नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने, उत्पादनमा अनुदान दिनुपर्ने, मल बिउ र बजारको व्यवस्था सहित स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने माग राखेका छन्। सरकारलाई सबक सिकाउन भन्दै सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शनमा उत्रिएका एमाले विद्यार्थी संगठन अनेरा सोभियोका 7 नेता कार्यकर्ता पक्राउ परेका छन्। राज्य आतंक बढेको भन्दै प्रदर्शनमा उत्रिएकालाई प्रहरीले पक्राउ गरेको हो। अनेरा सोभियोका अध्यक्ष दीपक धामी, संगठन निर्वाचन आयोगका अध्यक्ष जित प्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर, केन्द्रीय सदस्य विष्णु परकोटी लगायतका नेता कार्यकर्तालाई पक्राउ गरिएको अनेरा सोभियोले जनाएको छ। अस्ति सोमबार केही संचार गृह, व्यापारिक भवन र काँग्रेस सभापतिको घर अगाडि गाडी राखेर त्रास फैलाएको र पछिल्लो समय राज्य आतंक बढेको भन्दै विद्यार्थीले सिंहदरबार अगाडि प्रदर्शन गरेको उनीहरूको भनाइ छ। सरकारको अलोकतान्त्रिक र गैर जिम्मेवार कदम विरूद्ध सांकेतिक विरोध गरिएको अनेरा सोभियोका नीति योजना तथा अनुसन्धान आयोग अध्यक्ष प्रकाश विष्टले बताउनु भएको छ। सरकारले बचपना देखाउँदै आफै मीडिया हाउस अगाडि आतंक सिर्जना गर्न थालेपछि पार्किङ कसरी गर्नुपर्छ भनेर सरकारलाई सिकाउन लागेको उहाँको व्यङ्ग्य छ। हरेक वर्ष रोपाईको समयमा देखिने मलभाव यसपटक पनि कोशी प्रदेशमा दोहोरिएको छ। खेतमा धान रोपिए पनि मल नपाउँदा किसानको चिन्ता बढेको छ।
1: कोशी प्रदेशमा यस वर्ष असार मसान्तसम्म कुल खेती योग्य जमिनको 54% मात्र धान रोपाई सम्पन्न भएको छ। तर रोपाईसँगै किसानले सबैभन्दा ठूलो समस्या रासायनिक मलको अभाव झेलिरहेका छन्। कृषि सामग्री केन्द्र लिमिटेडमा नै डिएपी र युरियाको मौजात सकिएपछि किसान भारतबाट चोरी निकासी भएर आएको गुणस्तरहीन मल महँगो मूल्यमा किन्न बाध्य भएका छन्। मोरङ कटरीका किसान कालु सरदार,
2: अहिले पाउँदैन कि त्यो इन्डियन मल, अलिअलि हाल्दैछु इन्डियन मल, त के छ थाहै छैन, धानै हुँदैन त्यति इन्डियन मलमा, अहिले त्यहाँ चाहिँ 50-60 रुपियाँ किलो पर्छ इन्डियन मल। हिजो 60 रुपियाँ किलो ल्याएको मल डिएपी, अब कस्तो हुन्छ इन्डियन थाहै छैन, आफ्नो नेपालको मल राम्रो हुन्थ्यो नि त।
1: कोशी प्रदेशमा कुल धान खेतीका लागि 2,76,376 हेक्टर खेती योग्य जमिन रहेको छ। यसमध्ये असार मसान्तसम्म 1,51,619 हेक्टर क्षेत्रमा धान रोपाई सम्पन्न भएको कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। तर धमाधम धान रोपाईकै समयमा खेतमा हाल्नुपर्ने डिएपी र युरिया मल किसानले पाउन सकेका छैनन्।
0: युरोपेली फुटबल महारथी स्पेन विश्वकपको फाइनलमा पुगेको छ। डलास रंगशालामा उपाधि दावेदार फ्रान्सलाई 2-0 हराउँदै स्पेन फाइनल पुगेको हो। यो जितसँगै युरोप च्याम्पियन स्पेनले पछिल्ला 37 खेलमा हार बेहोर्न पारेको छैन। स्पेनको उपाधि भिडन्त अब अर्जेन्टिना र इङ्ल्याण्ड मध्ये एक टोलीसँग हुनेछ। अङ्ग्रेज खेलाडी बस्दै आएको अटलान्टामा आजको खेलका लागि तनाव पनि बढेको छ। केही अङ्ग्रेज समर्थक भने ढुक्क देखिएका छन्।
3: I think we're a better team than Argentina. Obviously we've got to take care of Messi.
4: I mean Argentina, couldn't think of any team more appropriate to stuff to get through to the final.
5: I'm not confident on them, but they've got where they are with how they've done it. So I think it could be an omen.
0: अमेरिकाले इरानमाथि लगातार चौथो रात आक्रमण गरेको छ। इरानी बन्दरगाहमा अवरोध गर्दै अमेरिकाले पछिल्लो आक्रमण सुरु गरेको हो। इरानले भने अमेरिकी अतिक्रमण बन्द नभएसम्म होर्मुज जलमार्ग बन्द गरिने अड्डी लिएको छ। यही बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी मुलुक हुँदै होर्मुज मार्गबाट चल्ने जहाजमाथि कर लगाउने यसअघिको घोषणा परिवर्तन गर्नुभएको छ। अब उनीहरूसँग ठूलो लगानीको सम्झौता गरिने उहाँको भनाइ छ।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: नेपाली काँग्रेसले वर्तमान सरकारमाथि सुकुम्बासी परिवारको आत्महत्या दुरुस्साहनको मुद्दा लगाउन माग गरेको छ. आज प्रतिनिधि सभा बैठकमा बोल्दै काँग्रेस सांसद गीता गुरूङले सुकुम्बासी बस्तीमा डोजर चलेपछि 9 जनाले ज्यान फालिसकेको भन्दै सरकारमाथि आत्महत्या गर्न बाध्य पारेको मुद्दा लगाउनुपर्ने माग गर्नुभएको हो.
4: सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाएपछि मृत्यु हुनेको संख्या आज 9 पुगेको छ. 18 वर्षका रविन तामाङ, 57 वर्षीय इन्द्रबहादुर राई, 50 वर्षीय कमला बलमपाखी, 68 वर्षका कर्णबहादुर श्रेष्ठ, 36 वर्षका भेषराज दर्जी, 66 वर्षीय पार्वती बिक, 39 वर्षीय सुशीला थापा मगर, 75 वर्षीय रतन देवी मलाहानीदेखि 18 महिनाका उज्जवल तामाङसम्मले राज्यले लिएको अव्यवहारिक नीतिका कारण ज्यान गुमाउनु पर्यो. म उहाँहरू सबैप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्छु र यो राज्य संयन्त्रले गरेको संस्थागत हत्याको निन्दा गर्दछु. राज्यले डोजर चलाउन सुरु गरेपछि सुकुम्बासीहरूले श्रृङ्खलाबद्ध रूपमा गरेको आत्महत्या केवल आत्महत्या मात्र होइन, सरकारद्वारा गरिएको आत्महत्या दुरुत्साहन हो. आत्महत्या दुरुत्साहनको मुद्दा सरकारमाथि अब चल्ने कि नचल्ने?
3: सांसद गुरुङले आफूमाथिको आक्रोशलाई स्टन्टले ढाकछोप गर्न र आम नागरिकको ध्यान मोड्न वर्तमान सरकार खप्पिस बनेको आरोप समेत लगाउनु भएको छ.
4: प्रश्न उठ्दा त्यसलाई स्टन्टले छोपेर विषयान्तर गर्ने प्रयास सरकारको लागि अब पुरानो शैली बनिसकेको छ. मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्दा सुकुम्बासी बस्तीमा डोजर चल्यो. तत्कालीन सचिव कृष्ण हरि पुष्करलाई पक्राउ गर्दा प्रधानमन्त्री र मन्त्रीहरूको स्टाटसमा रमाइलो चल्यो. किर्तिपुर स्थित सुकुम्बासी राखिएको ठाउँ डुबानमा पर्दा मानिसहरू आपतमा परे, हाहाकार मचियो. यता आत्मदाहका 3 घटना त्रिपुरेश्वर, बुद्धनगर र सर्लाहीमा हुँदा अहिले मिडियाको गेट र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति गगन कुमार थापाज्यूको निवास अघिल्तिर गाडी राखिएको फण्डा आएको छ. यी केही प्रतिनिधिमूलक उदाहरणहरूले प्रष्ट भन्छ सरकार विषयान्तर गर्न माहिर छ.
3: सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्नु भएको छ. यसअघि मुख्यमन्त्री शाहले सरकार छाड्ने वा बस्ने निर्णय तत्काल दिन एमालेलाई भन्नुभएको थियो. मुख्यमन्त्रीको आग्रहपछि एमाले नेताहरू आन्तरिक छलफलमा रहेकै बेला उहाँले बर्खास्त गर्नु भएको हो. आजै मात्र नेपाली काँग्रेसका 4 जना मन्त्रीले राजीनामा दिएका थिए. सुदूरपश्चिम सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, आन्तरिक मामला तथा कानुन मन्त्री हिरा सार्की र भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला देवी साउद हुनुहुन्थ्यो. युरोपेली फुटबल महारथी स्पेन विश्वकपको फाइनल पुगेको छ. डालास रङ्गशालामा उपाधि दावेदार फ्रान्सलाई 2-0 हराउँदै स्पेन फाइनलमा पुगेको हो. यो जितसँगै युरोप च्याम्पियन स्पेनले पछिल्ला 37 खेलमा हार बेहोर्नु परेको छैन. स्पेनको उपाधि भिडन्त अब अर्जेन्टिना र इङ्ल्यान्ड मध्ये 1 टोलीसँग हुनेछ. अङ्ग्रेज खेलाडी बस्दै आएको अटलान्टामा आजको खेलका लागि तनाव पनि बढेको छ. केही अङ्ग्रेज समर्थक भने ढुक्क देखिएका छन्.
5: I think we're a better team than Argentina. Obviously we've got to take care of Messi.
6: I mean, Argentina, couldn't think of any team more appropriate to stuff to get through to the final.
7: I'm not confident on them, but they've got where they are with how they've done it. So I think it could be an omen.
3: अमेरिकाले इरानमाथि लगातार 4th रात आक्रमण गरेको छ. इरानी बन्दरगाहमा अवरोध गर्दै अमेरिकाले पछिल्लो आक्रमण सुरु गरेको हो. इरानले भने अमेरिकी अतिक्रमण बन्द नभएसम्म होर्मुज जलमार्ग बन्द गरिने अड्डी लिएको छ. यही बीचमा अमेरिकी राष्ट्रपति ट्रम्पले खाडी मुलुक हुँदै होर्मुज मार्गबाट चल्ने जहाजमाथि कर लगाउने यसैको घोषणा परिवर्तन गर्नुभएको छ. अब उनीहरूसँग ठूलो लगानीको सम्झौता गरिने उहाँको भनाइ छ.
8: All of the people that we all know and we all love, and they've been very strong partners, and they said we'd love to do it a different way. We'd love to invest in the United States with billions and billions of dollars.
3: तरकारी उब्जाउन लागेको मूल्य समेत नपाएको भन्दा किसानले आज माइती घरको सडकमा गोलीबाणा फालेर सरकार विरुद्ध प्रदर्शन गरेका छन्. सरकारले पर्याप्त अनुदान, उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता गर्न नसकेको र आयातमुखी नीतिका कारण स्वदेशी किसान मारमा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्. न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने, उत्पादनमा अनुदान दिनुपर्ने, मल बिउ र बजारको व्यवस्था सहित स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने उनीहरूको माग छ. सरकारका अस्थायी र करार कर्मचारीले आज पनि अर्थ मन्त्रालयमा धर्ना दिएका छन्। सरकारले हटाउने तयारी गरेपछि उनीहरूले हिजोदेखि अर्थ मन्त्रालयमा धर्ना थालेका हुन्। सरकारले करारका कर्मचारी हटाएर बाहिरकै श्रमिकबाट काम चलाउने नीति लिने तयारी गरेपछि विभिन्न मन्त्रालयमा काम गर्ने अस्थायी र करारका कर्मचारी आन्दोलित भएका हुन्। खर्च कटौतीको बहाना आफूहरूलाई हटाउन खोजेको कर्मचारीको भनाइ छ। हिजो अर्थ मन्त्रालयमा धर्ना दिएका कर्मचारी आज पनि काम बन्द गरेर प्रदर्शनमा उत्रिएका हुन्। सरकारको निर्णयले संघ प्रदेश र स्थानीय तहका करिब 57,000 कर्मचारी रित्तो हात सेवाबाट बाहिरिनुपर्ने उनीहरूको भनाइ छ। हाल संघमा 14,000, प्रदेशमा 8,000 र स्थानीय तहमा 35,000 करार र दैनिक ज्यालातारीका कर्मचारी कार्यरत छन्। कञ्चनपुरमा पछिल्लो 6 महिनामा 28 जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।

0: सुदूरपश्चिम र कर्णालीमा कांग्रेस एमालेको गठबन्धन भत्किएको छ। सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका चारजना मन्त्रीलाई बर्खास्त गरेपछि गठबन्धन भत्किएको हो। कर्णालीमा एमाले नेतृत्वको सरकारबाट कांग्रेसका चार मन्त्रीले राजीनामा दिए लगत्तै सुदूरपश्चिममा एमाले मन्त्रीहरू बर्खास्त भएका हुन्। सुदूरपश्चिम सरकारमा एमालेका तीनजना मन्त्री र एकजना राज्य मन्त्री थिए। कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा एमालेबाट कृषि मन्त्री वीरबहादुर थापा, आन्तरिक मामला मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल र भौतिक पूर्वाधार राज्य मन्त्री निर्मला देवी साउद हुनुहुन्थ्यो। केन्द्रमा नेताहरूसँग छलफल गरेर आज काठमाडौँबाट धनगढ़ी फर्किएका मुख्यमन्त्री शाहले कार्यालय पुगेपछि एमाले मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको हो। बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि उहाँले मन्त्री हटाउने निर्णय गर्नुभएको हो। सुदूरपश्चिमको नयाँ बजेटमा कांग्रेस एमाले बीच विवाद थियो। यता कर्णाली सरकारमा सहभागी कांग्रेसका मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। आजको मन्त्री परिषद बैठक बस्नुअघि कांग्रेस मन्त्रीले राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री यमलाल कणेलले निर्देशनालय र तालिम केन्द्र खारेज गर्ने प्रस्ताव मन्त्री परिषदमा लगेपछि कांग्रेसबाट सहभागी मन्त्रीले राजीनामा दिएका हुन्। प्रदेश सरकारले कृषि विकास र पशुपन्छी विकास निर्देशनालय सहित कृषि तालिम केन्द्र लगायतका कार्यालय खारेज गर्ने निर्णय गरेको थियो। एमाले नेतृत्वको कर्णाली सरकारमा कांग्रेसबाट आर्थिक मामला मन्त्रीमा राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, पर्यटन मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत मन्त्रीमा विजय बुढा सहभागी हुनुहुन्थ्यो। बुटोलमा नक्कली नोट छाप्ने गृहका एकजना भारतीय सहित छजना पक्राउ परेका छन्। रूपन्देहीको बुटोल छ। नेपालगंज रोडको पसलबाट नक्कली नेपाली नोट र नोट छाप्न प्रयोग हुने उपकरण सहित छजना पक्राउ परेका हुन्। नक्कली नोट छाप्ने गरेको फेला पारेपछि परेपछि बुटोल एघारका गंगा कुमारी पूर्व छाने, कास्की पोखराका किरण कृष्ण तिवारी, कपिलवस्तु बाणगंगा एकका संजय थारू र भक्तपुर चाँगुनारायण एकका रामचन्द्र खत्रीसँगै दोलखा सैलुङ चारका पासाङ तामाङ र भारत पश्चिम बंगाल सिलीगुड़ीका वासुमित्र आनन्दलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू बसेको घर र कोठामा खानतलासी गर्दा 1000 दरका 622 नक्कली नोट समेत बरामद गरिएको बुटवलका डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिनुभएको छ। प्रहरीले फोटोकपी मेसिन, ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागज, लेमिनेसन मेसिन, विभिन्न रासायनिक पदार्थ, प्लास्टिक पेपर, नक्कली नोट काट्ने मेसिन र 6 मोबाइल फोन पनि बरामद गरेको छ। नेपाली कांग्रेसले वर्तमान सरकारमाथि सुकुम्बासी परिवारको आत्मदाह दुरूस्थानको मुद्दा लगाउन माग गरेको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद गीता गुरूङले सुकुम्बासी बस्तीमा डोजर चलेपछि 9 ज्यान फालिसकेको भन्दै सरकारमाथि आत्महत्या गर्न बाध्य पारेको मुद्दा लगाउनु पर्ने माग गर्नुभएको हो।
1: 18 वर्षका रविन तामाङ, 57 वर्षीय इन्द्र बहादुर राई, 50 वर्षीय कमला बलमपाखी, 68 वर्षका कर्ण बहादुर श्रेष्ठ, 36 वर्षका भेषराज दर्जी, 66 वर्षीय पार्वती बिक, 39 वर्षीय सुशीला थापा मगर, 75 वर्षीय रतन देवी मलाहानीदेखि 18 महिनाका उज्जवल तामाङसम्मले राज्यले लिएको अव्यवहारिक नीतिका कारण ज्यान गुमाउनु पर्यो। म उहाँहरू सबैप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्छु र यो राज्य संयन्त्रले गरेको संस्थागत हत्याको निन्दा गर्दछु। राज्यले डोजर चलाउन सुरु गरेपछि सुकुम्बासीहरूले श्रृङ्खलाबद्ध रूपमा गरेको आत्महत्या केवल आत्महत्या मात्र होइन, सरकारद्वारा गरिएको आत्महत्या दुरुत्सान हो। आत्महत्या दुरुत्सानको मुद्दा सरकारमाथि अब चल्ने कि नचल्ने?
0: सांसद गुरुङले आफूमाथिको आक्रोशलाई स्टन्टले ढाकछोप गर्न र आम नागरिकको ध्यान मोड्न वर्तमान सरकार खप्पिस बनेको आरोप समेत लगाउनु भएको छ।
1: प्रश्न उठ्दा त्यसलाई स्टन्टले छोपेर विषयान्तर गर्ने प्रयास सरकारको लागि अब पुरानो शैली बनिसकेको छ। मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्दा सुकुम्बासी बस्तीमा डोजर चल्यो। तत्कालीन सचिव कृष्ण हरि पुष्करलाई पक्राउ गर्दा प्रधानमन्त्री र मन्त्रीहरूको स्टाटसमा रमाइलो चल्यो। किर्तिपुर स्थित सुकुम्बासी राखिएको ठाउँ डुबानमा पर्दा मानिसहरू आपतमा परे हाहाकार मचियो। यता आत्मदाहका 3 घटना त्रिपुरेश्वर, बुद्धनगर र सर्लाईमा हुँदा अहिले मिडियाको गेट र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाज्यूको निवास अघिल्तिर गाडी राखिएको फण्डा आएको छ। यी केही प्रतिनिधिमूलक उदाहरणहरूले प्रष्ट भन्छ सरकार विषयान्तर गर्न माहिर छ।
0: मुलुकभर अहिलेसम्म झण्डै 55% धान रोपाई भएको तथ्याङ्क आएको छ। कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकटाका अनुसार यो वर्ष 13,70,000 हेक्टरमा धान रोपाई हुने अनुमान छ। अहिलेसम्म झण्डै 7,00,000 हेक्टरमा रोपाई सकिएको छ। गएको वर्ष यो अवधिमा 60% रोपाई भइसकेको थियो, तर यो वर्ष पर्याप्त पानी नपर्दा रोपाई प्रभावित भएको छ। सबभन्दा धेरै सुदूरपश्चिममा 87% रोपाई हुँदा मधेसमा 33% मात्रै भएको विभागको तथ्याङ्क छ। यो हप्ता मुलुकका धेरै ठाउँमा पानी परेकाले अब रोपाईँले तीव्रता पाउने अपेक्षा पनि सरकारले गरेको छ। अहिले मुख्य फाँटमा धान रोपाईँको चटार परेको छ। विगतका वर्षमा जस्तै यसपालि पनि किसानले समयमै रासायनिक मल पाउन नसकेको गुनासो गरेका छन्।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: सुदूरपश्चिम र कर्णालीमा काँग्रेस एमालेको गठबन्धन भत्किएको छ।
1: सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका चारजना मन्त्रीलाई बर्खास्त गरेपछि गठबन्धन भत्किएको हो। कर्णालीमा एमाले नेतृत्वको सरकारबाट काँग्रेसका चार मन्त्रीले राजीनामा दिए लगत्तै सुदूरपश्चिममा एमाले मन्त्रीहरू बर्खास्त भएका हुन्। सुदूरपश्चिम सरकारमा एमालेका तीनजना मन्त्री र एकजना राज्य मन्त्री थिए। काँग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा एमालेबाट कृषि मन्त्री वीरबहादुर थापा, आन्तरिक मामला मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल र भौतिक पूर्वाधार राज्य मन्त्री निर्मला देवी साउद हुनुहुन्थ्यो। केन्द्रमा नेताहरूसँग छलफल गरेर आज काठमाडौँबाट धनगढ़ी फर्किएका मुख्यमन्त्री शाहले कार्यालय पुगेपछि एमाले मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको हो। बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि उहाँले मन्त्री हटाउने निर्णय गर्नुभएको हो। सुदूरपश्चिमको नयाँ बजेटमा काँग्रेस एमाले बीच विवाद थियो। यता कर्णाली सरकारमा सहभागी काँग्रेसका मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। आजको मन्त्री परिषद बैठक बस्नुअघि काँग्रेस मन्त्रीले राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री यमलाल कणेलले निर्देशनालय र तालिम केन्द्र खारेज गर्ने प्रस्ताव मन्त्री परिषदमा लगेपछि काँग्रेसबाट सहभागी मन्त्रीले राजीनामा दिएका हुन्। प्रदेश सरकारले कृषि विकास र पशुपन्छी विकास निर्देशनालय सहित कृषि तालिम केन्द्र लगायतका कार्यालय खारेज गर्ने निर्णय गरेको थियो। एमाले नेतृत्वको कर्णाली सरकारमा काँग्रेसबाट आर्थिक मामला मन्त्रीमा राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, पर्यटन मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत मन्त्रीमा विजय बुढा सहभागी हुनुहुन्थ्यो।
0: मुटोलमा नक्कली नोट छाप्ने गिरोहका एकजना भारतीय सहित छ जना पक्राउ परेका छन्।
1: रूपन्देहीको बुटवल छ नेपालगंज रोडको पसलबाट नक्कली नेपाली नोट र नोट छाप्न प्रयोग हुने उपकरण सहित छ जना पक्राउ परेका हुन्। नक्कली नोट छाप्ने गरेको फेला पारेपछि बुटवल एघारका गंगा कुमारी पूर्व छाने, कास्की पोखराका किरण कृष्ण तिवारी, कपिल वस्तु बाणगंगा एकका संजय थारू र भक्तपुर चाँगुनारायण एकका रामचन्द्र खत्रीसँगै दोलखा सैलुङ चारका पासाङ तामाङ र भारत पश्चिम बंगाल सिलिगुड़ीका वासुमित्र आनन्दलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू बसेको घर र कोठामा खानतलासी गर्दा 1,000 दरका 622 नक्कली नोट समेत बरामद गरिएको बुटवलका डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिनुभएको छ। प्रहरीले फोटोकपी मेसिन, ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागज, लेमिनेसन मेसिन, विभिन्न रासायनिक पदार्थ, प्लास्टिक पेपर, नक्कली नोट काट्ने मेसिन र 6 मोबाइल फोन पनि बरामद गरेको छ।
0: नेपाली काँग्रेसले वर्तमान सरकारमाथि सुकुम्बासी परिवारको आत्महत्या दुरुत्साहनको मुद्दा लगाउन माग गरेको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै काँग्रेस सांसद गीता गुरूङले सुकुम्बासी बस्तीमा डोजर चलेपछि 9 ज्यान फालिसकेको भन्दै सरकारमाथि आत्महत्या गर्न बाध्य पारेको मुद्दा लगाउनु पर्ने माग गर्नुभएको हो।
2: 18 रविन तामाङ, 57 इन्द्र बहादुर राई, 50 कमला बलम पाखी, 68 कर्ण बहादुर श्रेष्ठ, 36 भेषराज दर्जी, 66 पार्वती विक, 39 सुशीला थापा मगर, 75 रतन देवी मलाहानीदेखि 18 उज्जवल तामाङसम्मले राज्यले लिएको अव्यवहारिक नीतिका कारण ज्यान गुमाउनु पर्यो। म उहाँहरू सबैप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्छु र यो राज्य संयन्त्रले गरेको संस्थागत हत्याको निन्दा गर्दछु। राज्यले डोजर चलाउन शुरू गरेपछि सुकुम्बासीहरूले श्रृङ्खलाबद्ध रूपमा गरेको आत्महत्या केवल आत्महत्या मात्र होइन, सरकारद्वारा गरिएको आत्महत्या दुरुत्साहन हो। आत्महत्या दुरुत्साहनको मुद्दा सरकारमाथि अब चल्ने कि नचल्ने?
0: सांसद गुरूङले आफूमाथिको आक्रोशलाई स्टन्टले ढाकछोप गर्न र आम नागरिकको ध्यान मोड्न वर्तमान सरकार खप्पिस बनेको आरोप समेत लगाउनु भएको छ।
2: प्रश्न उठ्दा त्यसलाई स्टन्टले छोपेर विषयान्तर गर्ने प्रयास सरकारको लागि अब पुरानो शैली बनिसकेको छ। मन्त्रीहरूको सम्पत्तिमाथि प्रश्न उठ्दा सुकुम्बासी बस्तीमा डोजर चल्यो, तत्कालीन सचिव कृष्ण हरि पुष्करलाई पक्राउ गर्दा प्रधानमन्त्री र मन्त्रीहरूको स्टाटसमा रमाइलो चल्यो, किर्तिपुर स्थित सुकुम्बासी राखिएको ठाउँ डुबानमा पर्दा मानिसहरू आपतमा परे हाहाकार मचियो, यता आत्मदाहका 3 त्रिपुरेश्वर, बुद्धनगर सरलाईमा हुँदा अहिले मीडियाको गेट र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति गगन कुमार थापाज्यूको निवास अघिल्तिर गाडी राखिएको फण्डा आएको छ। यी केही प्रतिनिधिमूलक उदाहरणहरूले प्रष्ट भन्छ सरकार विषयान्तर गर्न माहिर छ।
0: मुलुकभर झण्डै 55% धान रोपाई भएको छ। कृषि विभाग बाली विकास केन्द्रका प्रमुख केशव देवकोटाका अनुसार यो वर्ष 13,70,000 हेक्टरमा धान रोपाई हुने अनुमान छ। अहिलेसम्म झण्डै 7,00,000 हेक्टरमा रोपाई सकिएको छ। गएको वर्ष यो अवधिमा 60% रोपाई सकिएको थियो। हालसम्म सुदूरपश्चिममा 87% रोपाई हुँदा मधेसमा 33% मात्रै भएको विभागको तथ्याङ्क छ। यो हप्ता मुलुकका धेरै ठाउँमा पानी परेकाले अब रोपाईले तीव्रता पाउने केन्द्रको भनाइ छ। रोपाईको चटारो परिरहेका बेला किसानले भने मल नपाएको गुनासो गरेका छन्। सरकारले भने मलको अभाव नरहेको दावी गरेको छ। कृषि मन्त्रालयका अनुसार 92,500 टन रासायनिक मल मौजदा छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार। यो पीएफबीएस गोर्खा रेडियो हो।

0: सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगका सबै काम कार्यवाहीमाथि रोक लगाएको छ। सर्वोच्चले यसअघि नै आयोगको काम रोक्न अन्तरिम आदेश दिएको थियो, तर अन्तरिम आदेशलाई आफ्नै हिसाबले व्याख्या गर्दै आयोगले पूर्व न्यायाधीश सेना र अख्तियारको छानबिनभित्र नपर्ने बाहेक अरूको सम्पत्ति छानबिन जारी राख्ने सूचना निकालेको थियो। आयोगले तत्काल सबैको सम्पत्ति जाँचबुझ रोक्नुपर्ने माग राखेर पूर्व न्यायाधीश फोरमका अध्यक्ष एवं सर्वोच्चका पूर्व न्यायाधीश टोप बहादुर सिंह ठकुरी र लिगल इनोभेसन सेन्टरका संस्थापक अधिवक्ता मणिराम उपाध्यायले भिन्ना भिन्नै रिट हाल्नु भएको थियो। रिटमाथि सुनवाई गर्दै सर्वोच्चका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले तत्कालका लागि सबै काम कार्यवाही रोक्न आयोगका नाममा अन्तरिम आदेश दिएको हो। अब सर्वोच्चको पूर्ण इजलासबाट अर्को आदेश नआएसम्म कसैको पनि सम्पत्ति छानबिन र विवरण माग गर्न नपाउने आदेश भएको फोरमका सचिव पूर्व न्यायाधीश युवराज सुवेदीले जानकारी दिनुभएको हो। प्रतिनिधि सभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले एलपी ग्यासमा हुने कालोबजारी, कृत्रिम अभाव लगायत समस्या नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ। सिंहदरबारमा बसेको बैठकमा सभापति रहबर अन्सारीले ग्यासको सहज आपूर्तिको दीर्घकालीन व्यवस्थाका लागि अध्ययन अनुसन्धान गरी 7 दिनभित्र समितिमा विवरण उपलब्ध गराउन निर्देशन दिनुभएको हो। पुराना ग्यास सिलिण्डरबाट उपभोक्तालाई पर्न सक्ने जोखिम कम गर्न नेपाल एलपी ग्यास आयल निगम र मन्त्रालयको तर्फबाट नियमित अनुगमन र गुणस्तरीय जाँच गर्न पनि उहाँले निर्देशन दिनुभयो। सुदूरपश्चिम र कर्णालीमा कांग्रेस एमालेको गठबन्धन भत्किएको छ।
1: सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका 4 जना मन्त्रीलाई बर्खास्त गरेपछि गठबन्धन भत्किएको हो। कर्णालीमा एमाले नेतृत्वको सरकारबाट कांग्रेसका 4 मन्त्रीले राजीनामा दिए लगत्तै सुदूरपश्चिममा एमाले मन्त्रीहरू बर्खास्त भएका हुन्। सुदूरपश्चिम सरकारमा एमालेका 3 जना मन्त्री र 1 जना राज्यमन्त्री थिए। कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा एमालेबाट कृषि मन्त्री वीरबहादुर थापा, आन्तरिक मामला मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल र भौतिक पूर्वाधार राज्य मन्त्री निर्मला देवी साउद हुनुहुन्थ्यो। केन्द्रमा नेताहरूसँग छलफल गरेर आज काठमाडौँबाट धनगढ़ी फर्किएका मुख्यमन्त्री शाहले कार्यालय पुगेपछि एमाले मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको हो। बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि उहाँले मन्त्री हटाउने निर्णय गर्नुभएको हो। सुदूरपश्चिमको नयाँ बजेटमा कांग्रेस एमाले बीच विवाद थियो। यता कर्णाली सरकारमा सहभागी कांग्रेसका मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। आजको मन्त्री परिषद बैठक बस्नुअघि कांग्रेस मन्त्रीले राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री यमलाल कणेलले निर्देशनालय र तालिम केन्द्र खारेज गर्ने प्रस्ताव मन्त्री परिषदमा लगेपछि कांग्रेसबाट सहभागी मन्त्रीले राजीनामा दिएका हुन्। प्रदेश सरकारले कृषि विकास र पशुपन्छी विकास निर्देशनालय सहित कृषि तालिम केन्द्र लगायतका कार्यालय खारेज गर्ने निर्णय गरेको थियो। एमाले नेतृत्वको कर्णाली सरकारमा कांग्रेसबाट आर्थिक मामला मन्त्रीमा राजीव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, पर्यटन मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत मन्त्रीमा विजय बुढा सहभागी हुनुहुन्थ्यो।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफू मातहतका कार्यालय, विभाग, अस्पताल र प्रतिष्ठानमा करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ। मन्त्रालयले आज परिपत्र जारी गर्दै करार भर्ना प्रक्रियालाई व्यवस्थित, पारदर्शी र नियमसंगत बनाउन निर्देशन दिएको हो। परिपत्र अनुसार अबदेखि मातहतका निकायले नेपाल स्वास्थ्य सेवा ऐन 2053 बमोजिम मुख्य रूपमा 2 अवस्थामा मात्रै करारमा चिकित्सक वा स्वास्थ्य कर्मी नियुक्त गर्न पाउनेछन्। कुनै चिकित्सक वा स्वास्थ्य कर्मी अध्ययन वा असाधारण विधामा बसेको खण्डमा उनीहरू विधामा रहेको अवधिभरका लागि मात्रै करारमा कर्मचारी राख्न सकिनेछ। यसै गरी लोकसेवाबाट पदपूर्ति भई नसकेको अवधिसम्मका लागि मात्र करारमा कर्मचारी राख्न पाइनेछ। यस्तै सार्वजनिक खरिद नियमावली 2064 र करार सेवा निर्देशिका 2059 बमोजिम करारमा कर्मचारी राख्न कार्यालयहरूले 4 अनिवार्य शर्त पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ। नेप्से परिसूचक आज दोहोरो अंकले बढ़ेको छ। नेप्से 14 अंकले बढ़ेर 2590.29 बन्द भएको छ। आज नेप्से परिसूचक बढ़े पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। हिजो 8.41 अर्ब रूपियाँको शेयर कारोबार भएकामा आज यो रकम घटेर 4.17 अर्ब रूपियाँमा झरेको छ। फिफा विश्वकप 2026 दोस्रो सेमी फाइनलमा आज राति इङ्ल्याण्ड र अर्जेन्टिना भेट्दैछन्। विश्व फुटबलका 2 कडा प्रतिद्वन्दी अर्जेन्टिना र इङ्ल्याण्ड बीचको खेल नेपाली समयअनुसार आज राति 12:45 बजे हुँदैछ।

0: हरेक वर्ष रोपाईको समयमा देखिने मल अभाव यो पल्ट पनि कोशी प्रदेशमा दोहोरिएको छ। खेतमा धान रोपिए पनि मल नपाउँदा किसानको चिन्ता बढेको छ। विराटनगरबाट ध्रुव भट्टराई।
1: कोशी प्रदेशमा यस वर्ष असार मसान्तसम्म कुल खेती योग्य जमिनको 54% मात्र धान रोपाई सम्पन्न भएको छ। तर रोपाईसँगै किसानले सबैभन्दा ठूलो समस्या रासायनिक मलको अभाव झेलिरहेका छन्। कृषि सामग्री केन्द्र लिमिटेडमा नै डिएपी र युरियाको मौजात सकिएपछि किसान भारतबाट चोरी निकासी भएर आएको गुणस्तरहीन मल महँगो मूल्यमा किन्न बाध्य भएका छन्। मोरङ कटरीका किसान कालु सरदार।
2: अहिले पाउँदैन कि त्यो इन्डियन मल अलिअलि हाल्दैछु। इन्डियन मल त के छ थाहै छैन। धानै हुँदैन त्यति इन्डियन मलमा। अहिले त्यहाँ चाहिँ 50-60 रुपियाँ किलो पर्छ इन्डियन मल। हिजो 60 रुपियाँ किलो ल्याएको मल डिएपी। अब कस्तो हुन्छ इन्डियन थाहै छैन। आफ्नो नेपालको मल राम्रो हुन्थ्यो नि त।
1: कोशी प्रदेशमा कुल धान खेतीका लागि 2,76,376 हेक्टर खेतीयोग्य जमिन रहेको छ। यसमध्ये असार मसान्तसम्म 1,51,619 हेक्टर क्षेत्रमा धान रोपाई सम्पन्न भएको कोशी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। तर धमाधम धान रोपाईकै समयमा खेतमा हाल्नुपर्ने डिएपी र युरिया मल किसानले पाउन सकेका छैनन्। रोपाईको मुख्य समयमै सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडमा नै रासायनिक मलको मौजात सकिएको छ। कृषि सामग्री केन्द्र लिमिटेड विराटनगरका निमित्त प्रमुख कमल पोखरेल।
3: अन्त अब डिएपीको हकमा धेरै नै डिमान्ड छ। अहिले खेती गर्ने बेलामा डिएपी पहिला सुरुमा बेसल डोज नै हाल्नुपर्ने भएको कारणले गर्दाखेरि डिएपीको माग धेरै छ। डिएपी हामीसँग बफरमा भएको डिएपीहरू मात्रै बिक्री वितरण गरेका हौँ, किनभने हामीसँग नयाँ सामान चाहिँ मिडल इस्टको युद्धको कारणले गर्दाखेरि आउन सकेनन्। तर अब हामीलाई केन्द्रीय कार्यालयले जानकारी दिएअनुसार चाहिँ साउनको पहिलो हप्तादेखि हामीलाई डिएपी र युरिया लगातार प्राप्त हुने भएको कारणले गर्दाखेरि साउन पहिलो हप्ता हामी कोटा पनि बाँडफाँड गर्छौँ त्यो सामान आइसके पछाडि, र त्यस पछाडि चाहिँ सहज हुन्छ।
1: कृषि विज्ञहरूका अनुसार रोपाईपछि समयमै डिएपी र युरिया प्रयोग गर्न नसक्दा धानको वृद्धि र उत्पादन तथा उत्पादकत्वमा प्रत्यक्ष असर पर्छ। यसले किसानको लागत बढ्ने मात्र होइन समग्र खाद्य उत्पादनमा समेत नकारात्मक प्रभाव पार्ने गर्दछ। हरेक वर्ष रोपाईको समयमा देखिने मल अभाव यसपटक पनि दोहोरिएको छ। खेतमा धान रोपिए पनि आवश्यक मल नपाउँदा उत्पादन घट्नेमा कृषकहरूमा यसले थप चिन्ता बढाएको छ।
0: भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जबरजस्ती निष्कासन तथा अलपत्र भएकाहरूको पुनस्थापनाको विषयलाई लिएर प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले दर्ता गराएको प्रस्तावको नेकपा एमालेका सचेतक ऐन महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका आर्यन राईले समर्थन गर्नुभएको छ। प्रस्तावमा गएको वैशाखमा काठमाडौँ उपत्यका सहित मुलुकभरका नदी किनारका सुकुम्बासी बस्तीमा पर्याप्त तयारी र दीर्घकालीन पुनस्थापना योजना बिना नै डोजर चलाइएको भन्दै सरकारको आलोचना गरिएको छ। सरकारी तथ्याङ्क अनुसार वैशाख 12-25 गतेसम्म 2,616 घरधुरीका 11,001 जना विस्थापित भएका थिए। जिल्ला प्रशासनले 10-15 दिनभित्र उचित बसोबास मिलाउने दावी गरे पनि 2 महिनाभन्दा बढी समय बितिसक्दा समेत स्थायी पुनर्स्थापना हुन नसकेको प्रस्तावमा उल्लेख छ। संसदीय अनुगमनका क्रममा विभिन्न होल्डिङ सेन्टरहरूमा स्वच्छ पानी, पर्याप्त शौचालय, पौष्टिक खाना र स्वास्थ्य सेवाको चरम अभाव देखिएको जनाइएको छ। प्रस्ताव मार्फत सांसदहरूले विस्थापितहरूको प्रमाणित तथ्याङ्क 7 दिनभित्र सार्वजनिक गर्न, सुरक्षित अस्थायी आवासको व्यवस्था मिलाउन र 3 महिनाभित्र जग्गा वा सामाजिक आवास सहितको स्थायी पुनर्स्थापना योजना ल्याउन माग गरेका छन्। साथै बालबालिकाको शिक्षा सुनिश्चित गर्न र योग्य सुकुम्बासीलाई निश्चित समयभित्र लाल पूर्जा दिन प्रधानमन्त्री कार्यालय लगायत सरोकारवाला निकायहरूको ध्यान आकर्षण गराइएको छ। नेपाल धितुपत्र बोर्डले बजार घट्दा पनि नाफा बुक गर्न सकिने मानिएको सर्ट सेलिङको व्यवस्था गर्न लागि जनाएको छ। अर्थ समितिको बैठकमा धितुपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल भट्टले बजार घटे पनि नाफा निश्चित गर्ने संयन्त्र 3 महिनाभित्र ल्याइने बताउनुभयो।
4: हामी के गर्दैछौँ भने अब बजारलाई यो एउटा अर्को उपकरण जो यो अहिले बजेटमा पनि आइसकेको छ र हामीले यहाँ मजासँग लेखेका छौँ र छिट्टै कार्यान्वयन योग्य हुने गरी सर्ट सेलिङ भन्ने एउटा उपकरण हामीले इन्ट्रोड्युस गर्दैछौँ, जसमा के हुँदैछ कि बजार सभी इन्वेस्टरले आफूले बजार घट्ने एक्सपेक्टेसन गर्यो भने यो

0: सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगका सबै काम कार्यवाहीमाथि रोक लगाएको छ। सर्वोच्चले यसअघि नै आयोगको काम रोक्न अन्तरिम आदेश दिएको थियो, तर अन्तरिम आदेशलाई आफ्नै हिसाबले व्याख्या गर्दै आयोगले पूर्व न्यायाधीश, सेना र अख्तियारको छानबिनभित्र नपर्ने बाहेक अरूको सम्पत्ति छानबिन जारी राख्ने सूचना निकालेको थियो। आयोगले तत्काल सबैको सम्पत्ति जाँचबुझ रोक्नुपर्ने माग राखेर पूर्व न्यायाधीश फोरमका अध्यक्ष एवं सर्वोच्चका पूर्व न्यायाधीश टोप बहादुर सिंह ठकुरी र लिगल इनोभेसन सेन्टर का संस्थापक अधिवक्ता मणिराम उपाध्यायले भिन्न भिन्नै रिट हाल्नु भएको थियो। सुदूरपश्चिम र कर्णालीमा कांग्रेस एमालेको गठबन्धन भत्किएको छ। सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका चारैजना मन्त्रीलाई बर्खास्त गरेपछि गठबन्धन भत्किएको हो। कर्णालीमा एमाले नेतृत्वको सरकारबाट कांग्रेसका चार मन्त्रीले राजीनामा दिए लगत्तै सुदूरपश्चिममा एमाले मन्त्रीहरू बर्खास्त भएका हुन्। सुदूरपश्चिम सरकारमा एमालेका तीनजना मन्त्री र एक राज्य मन्त्री थिए। कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा एमालेबाट कृषि मन्त्री वीरबहादुर थापा, आन्तरिक मामिला मन्त्री हीरा सार्की, भौतिक पूर्वाधार मन्त्री सुरेन्द्र पाल र भौतिक पूर्वाधार राज्यमन्त्री निर्मला देवी साउद हुनुहुन्थ्यो। केन्द्रमा नेताहरूसँग छलफल गरेर आजै काठमाडौँबाट धनगढ़ी फर्किएका मुख्यमन्त्री शाहले कार्यालय पुगे लगत्तै एमाले मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको हो। बजेट पारित गर्ने विषयमा एमालेसँग सहमति जुट्न नसकेपछि उहाँले मन्त्री हटाउने निर्णय गर्नुभएको हो। कर्णाली र सुदूरपश्चिम सरकारमा आएको हलचलसँगै अब सबै प्रदेशमा कांग्रेस एमालेको गठबन्धन तोडिने सम्भावना बढ़ेको छ। नेताहरूले मुख नखोले पनि भित्रभित्रै अरू समीकरणको कसरत पनि हुन थालेको छ। नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी,
1: नेपाली कांग्रेस र एमालेको सहकार्य प्रदेशमा अब टुटेको हो।
2: अब टुटेकै भन्न त भनिहाल्ने बेला भएको छैन, तर नियमित परिस्थिति जस्तैको परिस्थितिमा केही क्रम भङ्गता भएको स्थिति चाहिँ हो।
1: टुटिहाल्यो भनेर भन्ने समय कुर्न चाहिँ कति बाँकी छ? अब
2: अहिले उहाँहरूले पनि टुटिसकेको घोषणा गर्नुभएको छैन, हामीले पनि गरिसकेका छैनौँ। हाम्रा बीचमा अहिले पनि संवाद जारी छ, किनकि अहिले पुराना दलहरूप्रतिको जुन सत्ता मोहको जुन एउटा आरोप लागेको छ, त्यसैले हामी चाहन्छौँ यी सबै कुराहरूबाट हामी बचेरै अगाडि बढ्नुपर्ने वर्तमान परिस्थितिमा हामी सत्ता गठबन्धनमा चाहिँ कुनै एउटा मन्त्री पदकै निम्ति या मुख्यमन्त्रीकै निम्ति चाहिँ यस विगतमा जस्तै अभ्यासहरू नहोस् भन्ने कुरामा हामी सचेत छौँ। त्यसैले गर्दाखेरि अन्तिम समयसम्म पनि हामी हाम्रो यो दुई दल बीचको सहकार्यलाई निरन्तरता दिन चाहन्छौँ। तर नेपाली कङ्ग्रेसले मात्रै चाहेर यो एकपक्षीय रूपले निरन्तरता हुन सक्दैन। यसको बीचमा न्यूनतम रूपमा हाम्रा बीचमा विगतमा भएका सम्झौताहरू, समझदारीहरू प्रति इमान्दार भयो भने त त्यसमा कुनै अप्ठ्यारो परिस्थिति हुने थिएन।
1: भनेको एमाले तोड्यो भने मात्रै कांग्रेसले तोड्ने हो?
2: अब एमाले तोड्यो भने या भन्नाले ऊ इमान्दार हुनु पर्यो। हामी चाहन्छौँ हाम्रो सहयात्री दल अहिलेको कठिन परिस्थितिमा ऊ पनि गुज्रिरहेको छ, नेपाली कङ्ग्रेस पनि गुज्रिरहेको स्थितिमा, विगतमा हामीबाट जे अभ्यासहरू भयो सत्ता टिकाउने नाममा, त्यस्ता प्रवृत्तिहरू अब हामी कसैबाट दोहोरिनु हुँदैन। खास गरिकन नेपाली कङ्ग्रेस अब त्यो प्रवृत्तिबाट लाचारी भएर सरकारमा बसिराख्ने मनस्थितिमा छैन।
1: अनि ल त्यसो भए भनिदिनु नि त, सुदूरपश्चिममा तपाईँहरूले बर्खास्त गरिदिनु भयो एमालेकालाई, यतापट्टि कर्णालीमा राजीनामा दिन लगाउनु भयो, न्यू खोजिया तपाईँहरूले कि एमाले?
2: यो परिस्थितिको सिर्जना कसले गर्यो? सुदूरपश्चिमको मुख्यमन्त्रीजीले बर्खास्त गर्ने परिस्थितिको निर्माण कङ्ग्रेसले गर्यो कि बजेटलाई पास नगरेर उहाँले के सन्देश प्रवाह गरिराख्नु भएको थियो? अहिले पनि हामी त्यो विगतमा जस्तै हामीबाट भएका ती भूलहरू हामी निरन्तर रूपमा दोहोर्याउन चाहन्छौँ। सत्तामा टिकिराख्नका निम्ति जस्तो सुकै खेल खेल्न हामी अहिले पनि तयार छौँ भन्ने उहाँहरूले त्यो सन्देश प्रवाह गर्न खोजेको कुरा हामीलाई चित्त बुझेन। त्यसैले यो कार्य हामीबाट अब हुन सक्दैन नेपाली कङ्ग्रेसबाट।
1: अनि बजेट ल्याउँदाखेरि आफू खुसी आफ्नो हितको लागि मात्रै लिएर आउनु, एमाले मिलाम भनेर भन्दाखेरि नमान्ने, अनि अहिले फेरि दोष चाहिँ एमाले नै थुपार दिने?
2: अब बाहिर तपाईँले भने जस्तै एउटा बुझाइ बन्यो होला, तर अहिले सुदूरपश्चिममा सबभन्दा धेरै बजेट भएको, विकासे बजेट भएको मन्त्रालय उहाँहरूसँगै छ, र मेरो अनुकूल काम गर्न पाएन भन्ने कुरा बाहिर चाहिँ हाउगुजी फैलाउन पाइन्छ।
1: सत्ता टिकाउने नाममा सत्ताको मोहको कुरा यहाँले जुन गर्नु भएको थियो, एमालेसँगको सहकार्य प्रदेशहरूमा यदि टुट्यो भनेदेखि नेकपासँग मिलेर सरकारमा जान्छ कि जाँदैन नेपाली कांग्रेस, त्यति चाहिँ भनिदिनु, अहिलेको शब्द पनि सम्झिएर।
2: हामी सत्ता मोह हामी त्यागिसकेका छौँ। हामी सत्तामा बसेर सबै कुराको प्राप्तिले तत्काल गर्न सकिन्छ भन्ने कुरा हामी देखिरहेका छैनौँ। तथापि संविधान बमोजिम प्रदेश सरकारहरू आफ्नो पूर्ण कार्यकाल टिक्नुपर्ने आजको आवश्यकता हो र विगतमा हामी अप्ठ्यारो परिस्थितिमा सहकार्य गरेका दलहरू पनि हौ। त्यो नाताले पनि हामी यो सम्बन्धलाई कहीँ कतैबाट हाम्रो कारणले तिक्तता पैदा नहोस् भन्ने कुरामा हामी सचेत छौँ। तथापि यति सचेततापूर्वक जान खोज्दा खोज्दै पनि मेरो गोरुको बारिकक्का भन्ने मानसिकताबाट अगाडि बढ्न खोजियो भने यसले राजनीतिक रूपमा सहकार्यको बाटोहरू टुट्छन्।
1: मेरो प्रश्नको सिधा जवाफ दिनु न।
2: होइन, यसलाई यस र नोमा जवाफ दिन सकिँदैन। मैले भने समझदारीहरूमा हामी इमान्दार भयो भने त्यसमा के समस्या हुन्छ र
1: सत्तामा जाने कि नजाने यदि एमालेसँगको सहकार्य टुट्यो भने नेकपासँग मिलेर सिधै सोधेछु मैले।
2: मैले भने सत्ता हाम्रो मुख्य विषय होइन तर सरकार त बनाउनै पर्नेछ फेरि, त्यसैले हामी त्यो गैर जिम्मेवार पनि बन्न सक्दैनौ। प्रदेश सरकारहरूलाई अल्पत्र बनाएर हामी नेपाली कङ्ग्रेस रहन सक्दैनौ। हामी हरेक सम्भावनाहरू खोज्छौँ। हामी प्रचण्डजीहरूसँग पनि संवाद गर्छौँ, केपीजीसँग पनि एमालेसँग पनि हामी
1: कुरा गरिसकेपछि हामी प्रतिपक्षमा बसेर अरूलाई सरकार बनाउन दिन्छौँ समर्थन गर्छौँ भनेर भन्न सक्नु भएन।
2: होइन होइन, उहाँहरूले दुईटाको बिचमा समझदारी गर्नुहुन्छ भने हामी त अभियसली हामी प्रतिपक्षमा नै बस्छौँ। विगतमा जस्तै तिनवटा ठुला दल एक ठाउँमा बसेर टू थर्ड मेजोरिटी पुर्याएर विपक्षी नरहने गरेको परिस्थिति अब हामीले बनाउँदैनौँ। होइन, दुईटाको बिचमा पनि नहुन सक्ने र यो अल्पत्र पर्ने सरकारै बन्न नसक्ने परिस्थितिमा त हामीले त निकास दिनै पर्ने हुन्छ।
0: जनता समाजवादी नेपालका सांसद महन्त ठाकुरले प्रधानमन्त्री बालेन्द्र शाह नेपाली हिटलर बनेको टिप्पणी गर्नुभएको छ। आज राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै सदस्य ठाकुर,
3: बालेन सरकार नन फंक्सनिङ सरकार हो, यसले दिएको जति पनि आश्वासन छ कुनै पनि आश्वासनलाई चाहिँ पूरा गर्न चाहँदैन, जसले गर्दा देशमा निराशा छ, आत्महत्या बढ्दै गएको छ। उनको त दलै छैन। पहिला आक्रमण त उनले सरकारमाथि गरे, सरकारको संख्या घटाएर कर्मचारी कटौती तरफ गए, आन्दोलनको अवस्थामा छ तिनीहरू। अब दलहरूको माथि चाहिँ आक्रमण त्यो त चल्दैछ, अब के गर्छन् के गर्छन्। व्यवसायीहरू छन् तिनीहरू पनि पलायनको अवस्थामा छ। ट्रेड युनियनलाई खारिज गर्यो, विद्यार्थीहरूको संगठनलाई खारिज गर्यो, प्रत्येक संस्था जो अर्गनाइज संस्था छ त्यो अर्गनाइजेसनलाई त उसले हेर्नै चाहँदैन। अब के गर्न खोजेको हो, आफ्नो संगठन बनाउने हो कि नेपाली डिक्टेटर नेपाली हिटलर भइसकेको छ, उसले जो बोल्छ त्यही ठिक हो, जो गर्छ त्यही कानुन हो। यस प्रकार चाहिँ देशलाई चाहिँ धरातल उसमा चाहिँ लगिरहेको छ।
0: नेपाली काँग्रेसले वर्तमान सरकारमाथि सुकुम्बासी परिवारको आत्महत्या दुरुत्साहनको मुद्दा लगाउन माग गरेको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै काँग्रेस सांसद गीता गुरूङले सुकुम्बासी बस्तीमा डोजर चलेपछि 9 जनाले ज्यान फालिसकेको भन्दै सरकारमाथि आत्महत्या गर्न बाध्य पारेको मुद्दा लगाउनु पर्ने माग गर्नुभएको हो।
4: 18 वर्षका रविन तामाङ, 57 वर्षीय इन्द्रबहादुर राई, 50 वर्षीय कमला बलम पाखी, 68 वर्षका कर्णबहादुर श्रेष्ठ, 36 वर्षका भेषराज दर्जी, 66 वर्षीय पार्वती बिक, 39 वर्षीय सुशीला थापा मगर, 75 वर्षीय रतन देवी मलाहानीदेखि 18 महिनाका उज्जवल तामाङसम्मले राज्यले लिएको अव्यवहारिक नीतिका कारण ज्यान गुमाउनु पर्यो। म उहाँहरू सबैप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्छु र यो राज्य संयन्त्रले गरेको संस्थागत हत्याको निन्दा गर्दछु। राज्यले डोजर चलाउन सुरु गरेपछि सुकुम्बासीहरूले श्रृङ्खलाबद्ध रूपमा गरेको आत्महत्या केवल आत्महत्या मात्र होइन, सरकारद्वारा गरिएको आत्महत्या दुरुत्साहन हो। आत्महत्या दुरुत्साहनको मुद्दा सरकारमाथि अब चल्ने कि नचल्ने।
0: भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जबरजस्ती निष्कासन तथा अलपत्र भएकाहरूको पुनर्स्थापनाको विषयलाई लिएर प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ। प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेमेले दर्ता गराउनु भएको प्रस्तावको नेकपा एमालेका सचेतक ऐन महर लगायतले समर्थन गर्नुभएको छ। प्रस्ताव मार्फत सांसदहरूले विस्थापितहरूको प्रमाणित तथ्याङ्क 7 दिनभित्र सार्वजनिक गर्न, सुरक्षित अस्थायी आवासको व्यवस्था मिलाउन र 3 महिनाभित्र जग्गा वा सामाजिक आवास सहितको स्थायी पुनस्थापना योजना ल्याउन माग गरेका छन्। अब खबर फटाफट।
1: काठमाडौँ उपत्यकाका खम्बामा गुजुल्टिएका र सड़क पेटीमा लत्रिएका तार 2 साताभित्र व्यवस्थापन गर्न टेलिकम विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायकलाई सरकारको निर्देशन। पहिलो चरणमा त्रिपुरेश्वर कालीमाटी कलंकी, जड़ीबुटी पेप्सिकोला, त्रिपुरेश्वर लाजिमपाट, सामाखुशी गंगपु, कीर्तिपुर क्षेत्र र पुरानो बानेश्वर गौशाला चाबेल सहित 6 वटा क्षेत्रमा तार व्यवस्थापन गर्नुपर्ने। बर्ड फ्लू पीड़ित किसानलाई सरकारको 50 करोड़ 71 लाख राहत। हालसम्म झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका 105 किसानलाई राहत रकम वितरण।
0: र विश्व फुटबलका चिर अव्यवस्थित प्रतिद्वन्दी इङ्ल्यान्ड र अर्जेन्टिना आज राति अमेरिकी मैदानमा आमुन्ने सामुन्ने हुँदैछन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: हिला कर
1: यो PFBS गोरखा रेडियो हो
2: हाम्रो डान्स पार्टीमा नाचौ हामी आज डान्स पार्टीमा आउन आज हाम्रो डान्स

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा आउँदो आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्ष घोषणा गर्दै 166 वटा विधेयक प्रस्तुत गर्ने सरकारको लक्ष्य।
1: पहिलो प्राथमिकतामा 64 वटा विधेयकहरू छन्, दोस्रोमा 45 वटा विधेयकहरू छन् र तेस्रोमा 57 वटा विधेयकहरू छन्।
0: होटल व्यवसायीको समस्या सुनेपछि प्रधानमन्त्रीले के भने?
2: उहाँले पोजिटिभ दिनुभयो र विचार गर्न म एक्सन टोन त इम्प्लिमेन्टै गर्छु भन्ने किसिमले पनि उहाँले सजेसन दिनुभयो।
0: होटल सङ्घ नेपालका उपाध्यक्ष र इरानमाथि अमेरिकी सेनाको आक्रमण 5औं दिन पनि जारी। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। होर्मुज जलमार्गमाथिको नियन्त्रणका लागि सङ्घर्ष चर्किँदै जाँदा अमेरिकी सेनाले इरानमाथि लगातार 5औं दिन नयाँ चरणका आक्रमणहरू गरेको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार उसका पछिल्ला आक्रमणको उद्देश्य उक्त जलमार्गमा व्यावसायिक जहाजमाथि हमला गर्ने तेहरानको सैन्य क्षमतालाई कमजोर तुल्याउनु हो। इरानले पनि उसले ती क्षेत्रका अमेरिकी सैन्य निशानाहरू भन्ने गरेका ठाउँहरूमा आक्रमण जारी राखेको छ। जेरुसलमबाट बीबीसीकी बारबरा प्लेट असर भन्छिन्, यो एउटा यस्तो ढाँचा हो जुन हामीले करिब 1 हप्तादेखि देखिरहेका छौँ र विवाद चर्किएसँगै यो अझ तीव्र बन्दै गएको छ। इरानले अमेरिकाको बमबारी नरोकिँदासम्म उक्त जलमार्ग बन्द रहने बताएको छ। उनीहरूले होर्मुज स्ट्रेट मात्रै नभएर तेल र ग्यास निर्यातका लागि प्रयोग हुने अन्य मार्गहरूमा पनि आफ्नो आक्रमण विस्तार गर्न सक्ने बताएका छन्। बीबीसीकी बारबरा प्लेट असर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने तेहरानले सम्झौता नस्वीकारे विद्युत केन्द्र र पुलहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएका छन्। युक्रेन र युरोपेली संघ ड्रोनको उत्पादन विस्तार गर्न संयुक्त परियोजनाहरू स्थापना गर्न सहमत भएका छन्। किएवमा बोल्दै युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेयर लायनले उक्त सम्झौताले युक्रेनी कौशल र युरोपेली औद्योगिक क्षमताबीच तालमेल मिलाउने बताइन्। रुसी आक्रमण विरुद्ध लड्न युक्रेनले अत्यन्त विकसित ड्रोन उद्योग निर्माण गरेको छ। साथै उसले इरानी आक्रमणसँग जुझ्न कम खर्चिला उपाय खोजिरहेका खाडी राष्ट्रसहित 9 देशहरूलाई आफ्नो विशेषज्ञ बिक्री गरेको छ। ब्रिटिस प्रधानमन्त्री कियर स्टार्मरले प्रधानमन्त्रीका रूपमा संसदमा आफ्नो अन्तिम प्रश्नोत्तर सत्र सम्पन्न गरेसँगै सांसदहरूले उभिएर उनीप्रति सम्मान प्रकट गरेका छन्। डाउनिङ स्ट्रिट छान्नुभन्दा 5 दिन अघि सर स्टार्मरले आफूले पदभार सम्हाल्दाको तुलनामा देश राम्रो अवस्थामा रहेको बताए। आउँदो सोमबार एन्डी बर्नम प्रधानमन्त्री बन्नेछन्। स्टार्मरले आफ्ना उत्तराधिकारीलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। इजरायलको एउटा सैन्य अदालतले आर्थिक लाभका लागि इरानी एजेन्टलाई संवेदनशील सूचना दिएको आरोपमा एक सैनिकलाई 5 वर्षको जेल सजाय सुनाएको छ। सुनवाईका क्रममा उक्त नाम नखुलाइएका सैनिकले गत वर्ष इजरायल र इरान बीच भएको छोटो युद्धका क्रममा 2 क्षेप्यास्त्रलाई अवरोध गरिँदै गर्दाका भिडियो पठाएका बताइएको छ। जेल सजायसँगै उनलाई जरिवानाका साथै घटुवा पनि गरिएको छ। र थाइल्याण्डले म्यानमारका राष्ट्रपति मिन ओङ ल्वाइङलाई औपचारिक भ्रमणको निम्तो दिएको छ। म्यानमारको सेना प्रमुखबाट हटेपछि छिमेकी राष्ट्रको यो उनको पहिलो औपचारिक भ्रमण हुनेछ। थाइल्याण्डका विदेश मन्त्रीले म्यानमारलाई पुनः क्षेत्रीय समुदायसँग जोड्न उचित हुने बताएका छन्। सन् 2021 आङ सान सुचीलाई सत्ताबाट हटाउने सैन्य सत्ता पलटको नेतृत्व गरेका ल्वाइङ अप्रेलमा अत्यन्त नियन्त्रित रूपमा सम्पन्न चुनावपछि गैर सैनिक राष्ट्रपति बनेका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साँझ पखमा तपाईँलाई पुनः स्वागत छ। सरकारले आउँदो आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्ष घोषणा गर्दै उक्त अवधिमा 166 वटा विधेयक संघीय संसदमा पेश गर्ने लक्ष्य लिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आज प्रतिनिधि सभाको बैठकमा विधेयक निर्माण सम्बन्धी सरकारका लक्ष्यबारे जानकारी गराएकी हुन्। यसरी आर्थिक वर्ष सुरु हुनु अगावै वर्षभरि संसदमा पेश गर्ने विधेयकको सूची ल्याउने अभ्यास सकारात्मक भएको तर उत्तिकै चुनौतीपूर्ण पनि रहेको एकजना पूर्व कानून मन्त्रीले बताएका छन्। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: बीबीसीलाई प्राप्त विधेयकहरूको सूचीमा विशिष्ट व्यक्तिहरूको सुविधा, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा, रासायनिक अस्त्र निषेध, सडक सुरक्षा लगायत विभिन्न महत्त्वपूर्ण विषय सम्बन्धी विधेयकहरू रहेका छन्। मन्त्रालयहरूले तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी हरेक वर्षको जेठ महिनामा विधेयकको प्राथमिकता क्रम खुलाएर कानुन मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था छ। त्यसका आधारमा कानुन मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरी सङ्घीय संसदमा पेस पेश गरिने विधेयकहरूको प्राथमिकता क्रम निर्धारण गरी वार्षिक कार्यतालिका बनाउनु पर्ने व्यवस्था छ। त्यस्तो वार्षिक कार्यतालिका कानुन मन्त्रालयले असार मसान्तभित्र संघीय संसदलाई पठाउनु पर्ने हुन्छ। त्यसबमोजिम असार 24 र 25 गते मन्त्रालयमा सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरिएको कानुन मन्त्री गौतमले बताइन्।
1: कार्यतालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। प्राथमिकता क्रम अनुसार पहिलो प्राथमिकतामा 64 विधेयकहरू छन्, दोस्रो प्राथमिकतामा 45 विधेयकहरू छन् र तेस्रो प्राथमिकतामा 57 विधेयकहरू छन्।
4: मन्त्री गौतमले दिएको जानकारी अनुसार नयाँ आर्थिक वर्षभरि सबैभन्दा धेरै कानुन मन्त्रालयले र सबैभन्दा थोरै रक्षा मन्त्रालयले विधेयक तर्जुमा गर्नेछ। कानुन मन्त्रालयले नयाँ आर्थिक वर्षलाई कानुन सुधार तथा निर्माण वर्षका रूपमा घोषणा गरेको उनले बताइन्। सरकारले वर्षभरि ल्याउने विधेयकहरूको सूची र कार्यतालिका सुरुमै आउनु राम्रो अभ्यास भएको भूतपूर्व कानुन मन्त्री माधव प्रसाद पौडेल बताउँछन्। यद्यपि उक्त संख्यामा विधेयकहरू ल्याएर पारित गराउनु सरकारका निम्ति चुनौतीपूर्ण रहेको उनको बुझाइ छ।
5: पहिलो कुरो त मसौदा ड्राफ्ट गर्ने कुरै नै मलाई चाहिँ चुनौती छ उहाँहरूको लागि, किनकि हामीसँग खास गरी विधेयक तर्जुमा गर्ने म्यान पावरको असाध्यै सीमित छ हामीसित। दोस्रो कुरो, अहिले हाम्रो पार्लियामेन्टरी प्र्याक्टिसमा चाहिँ ऐन मसौदा मात्रै गरेर हुँदैन, ऐनको प्रत्येक दफाको दफावार व्याख्यात्मक टिप्पणी पनि आवश्यक हुन्छ। तेस्रो कुरो, यति महत्वाकांक्षी योजना राख्नु भएको छ उहाँहरूले, त्यस अनुसार पार्लियामेन्टमा यी विधेयकहरू पारित गर्ने समय हुन्छ हुँदैन। अब चौथो कुरो, यी संशोधन गर्ने विधेयकहरूमा पनि निकै नै टाइम लागेर चाहिँ हामीले चाहिँ अध्ययन गर्नुपर्ने हुन्छ। तसर्थ चुनौती प्रशस्तै छन् हेर्नुहोस्। तर यति 166 विधेयकको योजना गरे भए पनि धेरै विधेयक पास हुने एउटा अपेक्षा गर्न सकिन्छ।
4: कानुन मन्त्री गौतमका अनुसार सरकारले प्रचलित कानुनहरूको पुनर्वलोकन तथा सुधारका लागि उच्च स्तरीय कानुन सुधार समिति गठन गर्ने तयारी गरिरहेको छ। संघीय संसदमा पठाइएको सूची बमोजिमका विधेयकहरूको तर्जुमाको अवस्था यकिन गर्न विधेयक अनुगमन प्रणाली सञ्चालनमा ल्याइने तयारी गरिएको उनले बताइन्। उनका अनुसार कानुन निर्माणका लागि सुझावहरू सङ्कलन गरी सहभागितामूलक कानुन निर्माण प्रक्रियालाई मूर्त रूप दिन मन्त्रालयले ल्याएको नो योर ल मेक योर ओन ल नामक पोर्टलमा अहिलेसम्म करिब 400 सुझावहरू प्राप्त भएका छन्। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
0: अब एउटा विषय संक्षेपमा। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न अन्तरिम आदेश जारी गरेको छ। गत शुक्रबार अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कारवाही रोक्न अन्तरिम आदेश दिएको थियो। तर आयोगले गत सोमबार उक्त आदेश पछि पनि पूर्व न्यायाधीश, पूर्व सैन्याधिकारी र संवैधानिक आयोगका पूर्व पदाधिकारी बाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तरता दिने भन्दै सूचना जारी गरेको थियो। त्यसले अदालतको अवहेलना भएको तर्क गर्दै अधिवक्ता मणिराम उपाध्यायले अदालतमा रिट निवेदन दायर गरेका थिए। त्यसमाथि सुनवाई गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका अन्य काम जारी रहने सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बीबीसीलाई बताए। अब अर्को विषय। यसअघि निर्माण व्यवसायी र निजी क्षेत्रका पदाधिकारीसँग भेट गरेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले होटल व्यवसायमा भएका सरोकारहरू सुन्न होटल संघ नेपालका पदाधिकारीसँग भेट गरेका छन्। उक्त भेटमा प्रधानमन्त्रीले होटल व्यवसायमा सरकारले गर्नुपर्ने सुधार गर्ने भन्दै लगानी बढाउन आग्रह गरेको सहभागीहरूले बताएका छन्। तिनै मध्येका एक होटल संघ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलाधरसँग कुरा गर्दै हामीले तपाईँहरूले प्रधानमन्त्री समक्ष आफ्ना के विषयहरू राख्नुभयो भनेर सोधेका छौँ।
6: उनीहरूको प्रधानमन्त्रीजीले त अब हाम्रो 5-7 बुँदैहरू छ, इम्पोर्टेन्ट बुँदाहरू हामीले लिखित पनि लगेको थियौँ, लिखित पनि बुझाएँ।
0: 36-7 बुँदामा चाहिँ के कुराहरू थिए?
6: मुख्य बुँदा भनेको हो भने अब हाम्रो होटल इन्डस्ट्रीको धेरै लगानी भइरहेको थियो त्यसमा, होइन? अब हाम्रो क्यापेसिटी अनुसार चाहिँ अब 40 लाख टुरिस्टसम्म धान्ने किसिमको हाम्रो होटल इन्डस्ट्रीको क्यापेसिटी छ। 40 लाख पर्यटकसम्म हामी धान्न सक्छौँ। अहिलेको अवस्थामा 12 लाख आइरहेको हुनाले 30-35% मात्रै एभरेज अकुपेन्सी भएको अवस्थामा होटल इन्डस्ट्रीलाई अलिकति टुरिज्म को नम्बर नबरसम्मको लागि अलिक केही कुरामा सहजीकरण लिनुपर्ने हामीले चेष्टा गरेका थियौँ यो कुरा. अब त्यसमा चाहिँ अब बदली नेता हालको लागि नेसनल पार्टी सेक्रेटरीमा राख्यो भने हामीलाई अलिक सहज होला भन्ने किसिमको हाम्रो धारणा, प्लस विद्युतको महसुसलाई अलिकति चाहिँ उद्योग स्रोतलाई टाइफ लगाइदिनु भने हाम्रो चाहिँ एउटा चाहिँ जोस राख्यौँ. अर्को कुरा दुई चारवटा अब असहज भइरहेको, अब हाम्रो चाहिँ सानोतिनो होटेलहरू पनि अब सरकारको नीति नियमको कारणले अलिअलि हामीले बाह्र अर्थन भइरहेको के केमा छ हामी जाने बिर्सिङ गरे उहाँले.
0: अनि त्यो कुरा सुनिसकेपछि प्रधानमन्त्रीले चाहिँ तपाईँहरूले समस्या राख्दा के भन्नुभयो?
6: हरेक कुरामा चाहिँ उहाँले पोजिटिभ लिनुभयो र दुई चारवटा कुरामा म एक्सन म चाहिँ तुरन्त इम्प्लिमेन्टै गर्छु भन्ने किसिमको पनि उहाँले सजेसन दिनुभयो.
0: जस्तै
6: जस्तै अब पर्यटन नम्बर बढाउनेमा पनि उहाँले अब सरकारले चाहिँ एकदमै अब प्रमोसन त्यो विशेष ध्यान दिएर विशेष बजेट सुहाएर गर्छौँ भन्ने किसिमको एकदम राम्रो आश्वासन दिनुभयो. प्लस इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको लागि पनि सरकारले एकदमै ध्यान दिएर चाहिँ लागिरहेको छ भन्ने किसिमको पनि आश्वासन दिनुभयो. अथवा चाहिँ अब कुनै कुनै सानो होटेलहरूको त्यसमा इआइएको कारणले गर्दाखेरि रजिस्टर नभएको अवस्थालाई उनीहरूले तुरन्तै बाटो अध्ययन फुकाउने किसिमको आश्वासन दिनुभएको छ.
0: प्रधानमन्त्री हुनुभन्दा अगाडि आफ्नो चुनावी भाषणको बेलामा पनि यो पशुपतिनाथ चाहिँ घुम्न जाने हो, सेवाली नै जनकपुरबाटै हो भन्ने खालका कुरा गर्नुभएको थियो. त्यो विषयमा चाहिँ आज त्यसरी पर्यटन प्रवर्धन आन्तरिक अथवा बाह्य पर्यटन प्रवर्धन गर्ने किसिमको चाहिँ उहाँका केही भनाइ आए कि आएन?
6: दुवैको कुरा छ. प्रवर्धनको काम चाहिँ सरकारले एकदम जिम्मेवार कुरो गर्छ भन्ने किसिमको उहाँको आश्वासन आज दिनुभएको छ. आन्तरिक प्लस बाह्य दुवै. अब इन्डियन अब धेरै बहिनी निस्किँदैछ यहाँ इन्ट्रेस्टेड छ माइस टुरिज्ममा. अब त्यसमा भएको अब अलिकति कम्प्लिकेसनहरू पनि हामीले उहाँले बिट गरेँ. जस्तै अब इन्डियनहरू आउँदाखेरि गरगन ल्याएर आउँछ, अब गरगन ल्याउन नपाउनु भयो त्यस चाहिँ अलिकति डिस्करेज भइरहेको छ त्यो वेडिङ डेस्टिनेसनको रूपमा प्रमोसन गर्नलाई. त्यो कुरा पनि हामीले राखेपछि उहाँले चाहिँ अब त्यो कुरालाई चाहिँ एकदम पोजिटिभ लिएर त्यसको केही सोल्युसन निकाल्ने भन्ने किसिमको पनि आश्वासन दिनुभएको छ.
0: पोहोर जेएनजी आन्दोलनको बेलामा पनि होटलहरू पनि निशानामा परे होइन आक्रमणको, अनि त्यसले पनि असुरक्षा बढाएको होला नि, त्यो विषयमा चाहिँ कुरा राख्नुभयो कि भएन?
6: होइन, अब होटल इन्डस्ट्री भनेको एकदमै सेन्सिटिभ इन्डस्ट्री हो. अब जेएनजी आन्दोलन पनि एक महिना त हाम्रो अब अकुपेन्सी ठ्याक्कै निर्भयो, तर लकीले रिभाइभ चाहिँ तुरन्त भयो. अब फेरि अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय बन्दको कारणले पनि अलिक इफेक्ट परिरहेको छ होइन. त्यस कारण चाहिँ अब हामीले चाहिँ उहाँले के छ भने क्रस बोर्डर टुरिज्मलाई अलिकति फोकस गरौँ भन्ने किसिमको चाहिँ पनि कुरा राखेको छौँ. जस्तै इन्डिया नेपालको क्रस बोर्डर भयो, चाइना नेपालको चाहिँ क्रस बोर्डर हो, त्यसमा चाहिँ अब गऱ्यो भने हामीले तुरन्तै चाहिँ अब फर्क मान्न सकिन्छ कि भन्ने किसिमको चाहिँ हामीले अवधारणाले अगाडि राखेको थियौँ. उहाँ त्यसमा धेरै पोजिटिभ हुनुहुन्छ. अब भारत अपन के छ अब स्टडी गरेर अब सबै सहकार्य गरेर चाहिँ अगाडि बढ्ने किसिमको चाहिँ कुरा भएछ.
0: उनी थिए होटल संघ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलाधर. अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग. होर्मुज जलमार्गमाथिको नियन्त्रणका लागि सङ्घर्ष चर्किँदै गर्दा अमेरिकी सेनाले इरानमाथि लगातार पाँचौं दिन नयाँ चरणका आक्रमणहरू गरेको छ. इरानले पनि उसले ती क्षेत्रका अमेरिकी सैन्य निशानाहरू भन्ने गरेका ठाउँहरूमा आक्रमण जारी राखेको छ. यसबीचमा बाहरेन र कुवेतले क्षेप्यास्त्रहरूलाई निष्क्रिय पारिएको जनाएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट.
3: अमेरिकाले नयाँ चरणको आक्रमण थाल्दै गर्दा इरानले उक्त क्षेत्रका थप व्यापारिक मार्गहरू अवरुद्ध गर्ने चेतावनी दिएको छ. इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोरले उसैका शब्दमा अमेरिकाले उसको आक्रमक गतिविधि अन्त्य नगरेसम्म होर्मुज जलमार्ग बन्द रहने बताएको छ. अमेरिकी सेन्ट्रल कमान्डले आज बिहान इरानमाथि थप हमला गरिएको जनाएको हो. उसले जारी गरेको वक्तव्यमा ती आक्रमणहरूले उसैका शब्दमा होर्मुज स्ट्रेटमा व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई थप कमजोर बनाएको उल्लेख छ. अमेरिकी अधिकारीहरूका अनुसार 90 मिनटसम्म चलेको उक्त आक्रमणका क्रममा इरानको तटीय सुरक्षा संरचना तथा एउटा टापुमा रहेका क्रूज क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण केन्द्रहरूलाई निशाना बनाइएको थियो. यसअघि मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए आउँदो साता इरानका पुल र विद्युत केन्द्रहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए.
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यहीं सकिन्छ. अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ. त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: किर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा प्रहरीले धरपकड गर्दा घाइते भएका जेएनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। शनिबार होल्डिङ सेन्टरमा अन्सारी पुगेका बेला प्रहरीले धरपकड गरेको थियो। यस क्रममा अन्सारी घाइते हुनुभएको थियो। प्रहरी हिरासतमा स्वास्थ्य अवस्था सामान्य नरहेपछि अन्सारीलाई सोही दिन त्रिवी अस्पताल भर्ना गरिएको थियो। राष्ट्रिय मानवाधिकार आयोगको रहबरमा अन्सारी प्रहरीबाट पनि हिरासत मुक्त हुनुभएको छ। बाँकी कानूनी उपचार प्रक्रिया र यातना विरूद्धको हकका लागि अगाडि बढ्ने माजिदका कानून व्यवसायीले बताएका छन्। नक्कली शरणार्थी प्रकरणमा कारागारमा रहेका बेसन झा रिहा भएका छन्। दुई वर्षदेखि सुन्धारा कारागारमा रहेका झा कानूनी प्रक्रिया पूरा गरी आज रिहा भएका हुन्। हिजो जिल्ला अदालत काठमाडौँले झालाई ठगी मुद्दामा एक वर्ष कैद र 10,000 जरिवाना सजाय निर्धारण गरेको थियो। तोकिएको अवधिभन्दा दोब्बर बढी कैद भुक्तान गरिसकेकाले झा आज रिहा भएको बताइएको छ। काठमाडौँ जिल्ला अदालतका प्रवक्ता शिव खतिवडाका अनुसार झालाई रिहा गर्न गएको साँझ नै कारागार कार्यालयलाई पत्र लेखिएको थियो। संघीय संसदका दुवै सदनका बैठक 15 दिनका लागि स्थगित गरिएको छ। साउन 14 गते बस्ने गरी सभामुखले प्रतिनिधि सभाको बैठक स्थगित गर्नुभएको हो। कार्य व्यवस्था परामर्श समितिमा भएको सहमति अनुसार बैठक स्थगित भएको हो। सांसदहरूलाई निर्वाचन क्षेत्र भ्रमण र मतदातासँग विमर्शका लागि भन्दै बैठक स्थगित गरिएको हो। आजै राष्ट्रिय सभाको बैठक पनि साउन 15 गते बस्ने गरी स्थगित गरिएको छ। अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले बजेट मार्फत बिजुलीमा लगाएको मूल्य अभिवृद्धि कर भ्याट आउँदो शुक्रबारदेखि लागू हुँदैछ। आन्तरिक राजस्व विभागका निर्देशक प्रकाश पौडेलले नयाँ आर्थिक वर्षदेखि बिजुली तथा राइट सेयरिङमा भ्याट लाग्न शुरू हुने र त्यसको प्रारम्भिक तयारी सम्पन्न भएको जानकारी दिनुभएको छ। आर्थिक विधेयकमा विद्युतका अन्तिम उपभोक्तालाई 5% दरले भ्याट लाग्ने व्यवस्था छ। आन्तरिक राजस्व विभागले घर आयसी ग्राहकलाई अन्तिम उपभोक्ता मानेको र उनीहरूलाई मात्रै 5% भ्याट लाग्ने निर्देशक पौडेलको भनाइ छ। यो बाहेक सबै किसिमका उपभोक्ताले 13% दरले भ्याट तिर्नुपर्ने पौडेलले बताउनुभयो। राइट सेयरिङको सन्दर्भमा पनि कम्पनीहरूले त्यसै गरी बिलिङ प्रणाली विकास गरेको उहाँले बताउनुभयो। सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोग छानबिन आयोगको क्षेत्राधिकार लगायतका विषयसँग जोडिएका जटिल कानूनी प्रश्नहरू निरूपणका लागि एमिकस क्यूरी मागेको छ। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले सम्पत्ति आयोग समितिलाई विपक्षी बनाई दायर गरेको रिटमा गम्भीर संवैधानिक र कानूनी प्रश्न उठेको भन्दै अदालतले विज्ञहरूको राय मागेको थियो। सर्वोच्चको माग अनुसार नेपाल बार एसोसिएशनले दुई वरिष्ठ अधिवक्ताहरूलाई एमिकस क्यूरीको रूपमा पठाउने निर्णय गरेको छ। बारले पूर्व महान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता बद्री बहादुर कार्की र वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईलाई मनोनयन गरेको हो। आयोगको काम कार्यवाही क्षेत्राधिकार लगायत विषयमा दायर तीनवटा रिटमा उठाइएका विषय गम्भीर र जटिल संवैधानिक र कानूनी दृष्टिकोणले महत्वपूर्ण रहेको ठहरसहित एमिकस क्यूरी गठन गरिएको हो। एमिकस क्यूरी अदालतले इजलासलाई सहयोग गर्न बनाउने विज्ञहरूको समूह हो। नेपाल धितोपत्र बोर्डले बजार घट्दा पनि नाफा बुक गर्न सकिने मानिएको सर्ट सेलिङको व्यवस्था गर्न लागि जनाएको छ। अर्थ समितिको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल भट्टले बजार घटे पनि नाफा निश्चित गर्ने संयन्त्र 3 महिनाभित्र ल्याइने बताउनु भयो।
1: हामी के गर्दैछौँ भने अब बजारलाई यो एउटा अर्को उपकरण जो यो अहिले बजेटमा पनि आइसकेको छ र हामीले यहाँ मजासँग लेखेका छौँ र छिट्टै कार्यान्वयन योग्य हुने गरी सर्ट सेलिङ भन्ने एउटा उपकरण हामीले इन्ट्रोड्युस गर्दैछौँ। जसमा के हुँदैछ कि बजार कुनै इन्भेस्टरले आफूले बजार घट्ने एक्सपेक्टेसन गर्यो भने यो उपकरण प्रयोग गर्छ। उसले अहिले बजारमा सेयर बरो गरेर बेचिदिन्छ, अरूसँग लिएर तपाईँको उधारोमा लिएर ऋण लिएर भने जस्तो ल्यान्ड उसले बरोइङ गर्छ, सेयर बेचिदिन्छ अहिलेको प्राइसमा र उसको एक्सपेक्टेसन हुन्छ कि बजार भविष्यमा घट्छ, म घटेको बेलामा यो सेयर किनेर फिर्ता गरिदिन्छु। अब उसलाई फाइदा हुन्छ, अहिले 50 रुपियाँको सेयर बेचिदियो उसले भने पछि 30 रुपियाँ भएको बेलामा किनेर फिर्ता गर्छु, मलाई 20 रुपियाँ फाइदा हुन्छ अहिले।
0: तर अध्यक्ष भट्टले भने जस्तो यसमा नाफा सुनिश्चित भने हुँदैन। घट्ने अपेक्षा विपरीत मूल्य अप्रत्याशित रूपमा बढेमा सर्ट सेलरले ठूलो घाटा बेहोर्नुपर्ने जोखिम रहने विश्लेषकहरूको भनाइ छ। सामान्य सेयर कारोबारमा लगानीकर्ताले पहिले किन्छन् र मूल्य बढेपछि बेच्छन्। आफूसँग नभएको सेयर पहिले बिक्री गर्ने र पछि बजारबाट खरिद गरेर फिर्ता गर्ने कारोबार सर्ट सेलिङ हो। मूल्य घट्ने अनुमानका आधारमा पहिले बिक्री गरिन्छ र पछि सस्तोमा किनेर हिसाब मिलाउने गरिन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई तत्काल वार्तामा फर्कन चेतावनी दिनुभएको छ। वार्तामा नआए आउँदो साता इरानका पुल र विद्युत गृहमा आक्रमण गर्ने ट्रम्पले धम्की दिनुभएको छ। Jerusalem-bata BBC-ki Barbara Applet Osor.
2: The ceasefire seems to be completely unraveling now. You've had this round of attacks that the Americans have carried out for 7 hours this time. Again, they're saying that they are trying to destroy Iran's capability to fire at commercial ships.

0: is focusing on the football.
1: I think the fixture in itself and the prospect to go to the final fuels us. I think we will be up for the fight. I think it will be an emotional game. I think it will be a tough game. I think, but it will only also be just a football game, but I think on the highest level.
0: Hundreds of personnel will be...
2: Khelma, idui toli bis, maitripuna khelko 21 barsa pasi ra biswakap ma 24 barsa pasi pahilo patak maidan ma bhet huna lageko ho. Pachhilo patak san 2005 ma Geneva ma bhayeko maitripuna khelma England le 3-2 le haraeko thiyo. त्यो बेलाका 18 वर्षे मेस्सी पहिलो पल्ट इंग्ल्यान्ड विरुद्ध मैदान उत्रनु भएको थियो अहिले अर्जेन्टिनी टोलीको जिम्मा मेस्सीकै काँधमा छ विश्वकपमा यी दुई टोली बीचको सबैभन्दा चर्चित भेट सन् 1966 को क्वार्टर फाइनलमा भएको थियो वेम्बलीमा भएको यो खेलमा इंग्ल्यान्ड 1-0 ले विजयी हुँदा अर्जेन्टिनाले एल रोबो डेल सिग्लो शताब्दीकै डकैती भन्ने गरेको थियो त्यो बेला अर्जेन्टिनाका कप्तान एन्टोनियो राटिनलाई रेफ्रीले मैदानबाट बाहिर पठाएपछि खेल 8 मिनटसम्म अवरुद्ध भएको थियो भाषागत समस्याका कारण आफूलाई अन्याय गरिएको अर्जेन्टिनाको दावी थियो मैदान छोड्ने क्रममा राटिनले बेलायतको झण्डा ओढेर कर्नर फ्ल्याग बिगार्दै महारानीका लागि बिछ्याइएको रातो गलैँचामा बसेपछि यो घटनाले विवाद चर्काएको थियो यो खेलमा इंग्ल्याण्डका जेफ हर्स्टले गरेको एकमात्र गोललाई अर्जेन्टिनाले अफसाइड दावी गरेको थियो भने खेलपछि इंग्ल्याण्डका प्रशिक्षक अल्फ राम्सेले अर्जेन्टिनी खेलाडीलाई जनावरसम्म भन्नुभएको थियो यी दुई टोली बीच भएको 1986 मेक्सिको विश्वकप क्वार्टर फाइनल इतिहासकै चर्चित मध्येको खेल मानिन्छ फोकल्याण्ड युद्ध सकिएको 4 वर्षपछि भएको खेलमा डिएगो म्याराडोनाले 2 गोल गर्नुभएको थियो हातैको सहाराले गरेको पहिलो गोललाई पछि म्याराडोनाले ह्यान्ड अफ गड भन्नुभएको थियो त्यसको 4 मिनटपछि मध्य रेखाबाट बल लिएर 5 अंग्रेज खेलाडीलाई छल्दै गरेको अद्भुत गोललाई फिफाले शताब्दीकै उत्कृष्ट गोल गोल अफ द सेन्चुरी घोषणा गरेको थियो यो खेलमा 2-1 विजयी हुँदै अर्जेन्टिना विश्वकप च्याम्पियन बनेको थियो 1998 को फ्रान्स विश्वकपको अन्तिम 16 पनि यी दुई टोली भिडेका थिए त्यो बेला निर्धारित र थप समयसम्म खेल 2-2 को बराबरी भएपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिना 4-3 ले विजयी भएको थियो यो खेलमा डिएगो सिमियोनीसँगको विवादमा बेक्ह्यामले लात्ताले हानेपछि मैदान छाड्नु परेको थियो सन् 2002 को जापान विश्वकपमा भने बेक्ह्यामकै पेनाल्टीमा इंग्ल्याण्डले अर्जेन्टिनालाई 1-0 ले हराएर 4 वर्ष अघिको हारको बदला लिएको थियो त्यो बेला अर्जेन्टिना सन् 1962 पछि पहिलो पटक समूह चरणबाटै बाहिरिएको थियो जापान विश्वकपको 24 वर्षपछि आज राति यी दुई टोलीको विश्वकप मैदानमा भेट हुन लागेको हो दुई टोलीले अहिलेसम्म 14 अन्तर्राष्ट्रिय खेल खेल्दा इंग्ल्याण्डले 6 र अर्जेन्टिनाले 3 खेल जितेका छन् 5 खेल बराबरीमा सकिएका छन् विश्वकपमा भने दुई टोली बीच 6 भेट हुँदैछ अघिल्ला 5 खेलमा इंग्ल्याण्डले 3 र अर्जेन्टिनाले 2 खेल जितेका छन् जारी प्रतियोगितामा अर्जेन्टिनाले 6 खेल जितेको छ यो खेल जितेमा अर्जेन्टिना 7 पटक फाइनलमा पुग्नेछ इंग्ल्याण्डले जारी विश्वकपमा 5 खेल जितेर एउटा बराबरी खेलेको छ इंग्ल्याण्डले यो खेल जितेमा 60 वर्षपछि विश्वकप फाइनल खेल्नेछ इंग्ल्याण्डले अन्तिम पटक 1966 फाइनलमा पुगेर विश्वकप जितेको थियो
3: अब खबर फटाफट
4: काठमाडौँ उपत्यकाका खम्बामा गुजुल्टिएका र सड़क पेटीमा लत्रिएका तार दुई साताभित्र व्यवस्थापन गर्न टेलिकम विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायकलाई सरकारको निर्देशन पहिलो चरणमा त्रिपुरेश्वर कालीमाटी कलंकी जड़ीबुटी पेप्सीकोला त्रिपुरेश्वर लाजिमपाट सामाखुसी गंगबू कीर्तिपुर क्षेत्र र पुरानो बानेश्वर गौशाला चाबेल सहित 6 क्षेत्रमा तार व्यवस्थापन गर्नुपर्ने बर्ड फ्लू पीड़ित किसानलाई सरकारको 50,71,00,000 राहत हालसम्म झापा मोरङ सुनसरी चितवन काठमाडौँ भक्तपुर ललितपुर र काभ्रेका 105 किसानलाई राहत रकम वितरण उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई फक्ताङलुङ गाउँपालिकाको छात्रवृत्ति चालू आर्थिक वर्षका लागि छुट्याइएको 19,61,000 छात्रवृत्ति बजेटबाट 135 विद्यार्थीलाई सहयोग विप्लव माओवादीका नेता कार्यकर्ता कृषिमा लागेपछि पाल्पाका बाँझो जमिन हराभरा बन्दै मिन्सी सुकुमार सी लगायत जिल्ला नेता 80 रोपनी जग्गा भाडामा लिएर धान रोप्दै तनहुँको बन्दीपुर 4 र भानु 1 जोड्ने चुँदीमाथिको पक्की पुल निर्माण भएको 7 महिनापछि उद्घाटन 10,11,00,000 हाराहारीमा पुल बनेपछि डुम्रे बजार हुँदै लमजुङ गोर्खा र मनाङ आउजाउ गर्ने गाडीलाई सहज गोर्खा 11 सार्वजनिक जग्गामा सञ्चालित 12 किलो बजारमा बनेका संरचना खाली गराइयो 20 वर्षदेखि व्यवसाय चलाउँदै आएका 35 भन्दा बढी पसल सञ्चालकले घर टहरा छाडे र ओमानको नेपाली दूतावास मस्कटमा विद्युतीय राहदानी सेवा सुरु राहदानीको अवधि 1 वर्ष भन्दा कम बाँकी भएका नेपाली नागरिकले फारम भरेर वा सिधै दूतावास पुगेर राहदानी नवीकरण गर्न पाउने
5: यो खबर यति नै गोर्खा रेडियो हो

0: कर्णाली र सुदूरपश्चिम सरकारमा आएको हलचलसँगै अब सबै प्रदेशमा काँग्रेस एमालेको गठबन्धन तोडिने सम्भावना बढेको छ। नेताहरूले मुख नखोले पनि भित्रभित्रै अरू समीकरणको कसरत पनि हुन थालेको छ। नेपाली काँग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी,
1: नेपाली काँग्रेस र एमालेको सहकार्य प्रदेशमा अब टुटेको हो?
2: अब टुटेकै भन्न त भनिहाल्ने बेला भएको छैन, तर नियमित परिस्थिति जस्तैको परिस्थितिमा केही क्रम भङ्गता भएको स्थिति चाहिँ हो।
1: टुटिहाल्यो भनेर भन्ने समय कुर्न चाहिँ कति बाँकी छ? अब
2: अहिले उहाँहरूले पनि टुटिसकेको घोषणा गर्नु भएको छैन, हामीले पनि गरिसकेका छैनौँ। हाम्रा बीचमा अहिले पनि संवाद जारी छ, किनकि अहिले पुराना दलहरूप्रतिको जुन सत्ता मोहको जुन एउटा आरोप लागेको छ, त्यसैले हामी चाहन्छौँ यी सबै कुराहरूबाट हामी बचेरै अगाडि बढ्नुपर्ने वर्तमान परिस्थितिमा। हामी सत्ता गठबन्धनमा चाहिँ कुनै एउटा मन्त्री पदकै निम्ति या मुख्यमन्त्रीकै निम्ति चाहिँ यस विगतमा जस्तै अभ्यासहरू नहोस् भन्ने कुरामा हामी सचेत छौँ। त्यसैले गर्दाखेरि अन्तिम समयसम्म पनि हामी हाम्रो यो दुई दल बीचको सहकार्यलाई निरन्तरता दिन चाहन्छौँ। तर नेपाली कङ्ग्रेसले मात्रै चाहेर यो एकपक्षीय रूपले निरन्तरता हुन सक्दैन। यसको बीचमा न्यूनतम रूपमा हाम्रा बीचमा विगतमा भएका सम्झौताहरू समझदारीहरू प्रति इमान्दार भयो भने त त्यसमा कुनै अप्ठ्यारो परिस्थिति हुने थिएन।
1: भनेको एमाले तोड्यो भने मात्रै काङ्ग्रेसले तोड्ने हो?
2: अब एमाले तोड्यो भने या भन्नाले ऊ इमान्दार हुनु पर्यो। हामी चाहन्छौ हाम्रो सहयात्री दल अहिलेको कठिन परिस्थितिमा ऊ पनि गुज्रिरहेको छ, नेपाली कङ्ग्रेस पनि गुज्रिरहेको स्थितिमा, विगतमा हामीबाट जे अभ्यासहरू भयो सत्ता टिकाउने नाममा, त्यस्ता प्रवृत्तिहरू अब हामी कसैबाट दोहोरिनु हुँदैन। खास गरिकन नेपाली कङ्ग्रेस अब त्यो प्रवृत्तिबाट लाचारी भएर सरकारमा बसिराख्ने मनस्थितिमा छैन।
1: अनि ल त्यसो भए यसो भए भनिदिनु नि त, सुदूरपश्चिममा तपाईँहरूले बर्खास्त गरिदिनु भयो एमालेकालाई, यतापट्टि कर्णालीमा राजीनामा दिन लगाउनु भयो, न्यू खोजिया तपाईँहरूले कि एमाले?
2: यो परिस्थितिको सिर्जना कसले गर्यो? सुदूरपश्चिमको मुख्यमन्त्रीजीले बर्खास्त गर्ने परिस्थितिको निर्माण कङ्ग्रेसले गर्यो कि बजेटलाई पास नगरेर उहाँले के सन्देश प्रवाह गरिराख्नु भएको थियो?
1: अनि
2: अहिले पनि हामी त्यो विगतमा जस्तै हामीबाट भएका ती भूलहरू हामी निरन्तर रूपमा दोहोऱ्याउन चाहन्छौँ। सत्तामा टिकिराख्नका निम्ति जस्तो सुकै खेल खेल्न हामी अहिले पनि तयार छौँ भन्ने उहाँहरूले त्यो सन्देश प्रवाह गर्न खोजेको कुरा हामीलाई चित्त बुझेन। त्यसैले यो कार्य हामीबाट अब हुन सक्दैन नेपाली कङ्ग्रेसबाट।
1: अनि बजेट ल्याउँदाखेरि आफ्नो खुसी आफ्नो हितको लागि मात्रै लिएर आउनु, एमाले मिलाम भनेर भन्दाखेरि नमान्ने, अनि अहिले फेरि दोष चाहिँ एमालेलाई नै थुपार दिने?
2: अब बाहिर तपाईँले भने जस्तै एउटा बुझाइ बन्यो होला, तर अहिले सुदूरपश्चिममा सबभन्दा धेरै बजेट भएको विकासे बजेट भएको मन्त्रालय उहाँहरूसँगै छ, र मेरो अनुकूल काम गर्न पाएन भन्ने कुरा बाहिर चाहिँ हाउगुजी फैलाउन पाइन्छ।
1: सत्ता टिकाउने नाममा सत्ताको मोहको कुरा यहाँले जुन गर्नु भएको थियो, एमालेसँगको सहकार्य प्रदेशहरूमा यदि टुट्यो भनेदेखि नेकपासँग मिलेर सरकारमा जान्छ कि जाँदैन नेपाली काङ्ग्रेस, त्यति चाहिँ भनिदिनु अहिलेको शब्द पनि सम्झिएर।
2: हामी सत्ता मोह हामी त्यागिसकेका छौँ, हामी सत्तामा बसेर सबै कुराको प्राप्तिले तत्काल गर्न सकिन्छ भन्ने कुरा हामी देखिरहेका छैनौँ। तथापि संविधान बमोजिम प्रदेश सरकारहरू आफ्नो पूर्ण कार्यकाल टिक्नुपर्ने आजको आवश्यकता हो, र विगतमा हामी अप्ठ्यारो परिस्थितिमा सहकार्य गरेका दलहरू पनि हौ, त्यो नाताले पनि हामी यो सम्बन्धलाई कहीँ कतैबाट हाम्रो कारणले तिक्तता पैदा नहोस् भन्ने कुरामा हामी सचेत छौँ। तथापि यति सचेततापूर्वक जान खोज्दा खोज्दै पनि मेरो गोरुको बारेका भन्ने मानसिकताबाट अगाडि बढ्न खोजियो भने यसले राजनीतिक रूपमा सहकार्यको बाटोहरू टुट्छन्।
1: मेरो प्रश्नको सिधा जवाफ दिनु न।
2: होइन होइन, यसलाई यस र नोमा जवाफ दिन सकिँदैन। मैले भने समझदारीहरूमा हामी इमान्दार भयो भने त्यसमा के समस्या हुन्छ?
1: सत्तामा जाने कि नजाने यदि एमालेसँगको सहकार्य टुट्यो भने नेकपासँग मिलेर, सिधै सोधेको छु मैले।
2: मैले भने सत्ता हाम्रो मुख्य विषय होइन, तर सरकार त बनाउनै पर्नेछ फेरि, त्यसैले हामी त्यो गैर जिम्मेवार पनि बन्न सक्दैनौ। प्रदेश सरकारहरूलाई अलपत्र बनाएर हामी नेपाली कङ्ग्रेस रहन सक्दैनौ। हामी हरेक सम्भावनाहरू खोज्छौँ, हामी प्रचण्डजीसँग पनि संवाद गर्छौँ, केपीजीसँग पनि एमालेसँग पनि हामी
1: कुरा गरिसकेपछि हामी प्रतिपक्षमा बसेर अरूलाई सरकार बनाउन दिन्छौँ समर्थन गर्छौ भनेर भन्न सक्नु भएन?
2: होइन होइन, उहाँहरूले दुईटाको बीचमा समझदारी गर्नुहुन्छ भने हामी त अभियसली हामी प्रतिपक्षमा नै बस्छौँ। विगतमा जस्तै तिनवटा ठुला दल एक ठाउँमा बसेर टू थर्ड मेजोरिटी पुर्याएर विपक्षी नरहने गरेको परिस्थिति अब हामीले बनाउँदैनौँ। होइन, दुईटाको बीचमा पनि नहुन सक्ने र यो अलपत्र पर्ने सरकारै बन्न नसक्ने परिस्थितिमा त हामीले त निकाल दिनै पर्ने हुन्छ।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: कर्णाली र सुदूरपश्चिम सरकारमा आएको हलचलसँगै अब सबै प्रदेशमा काँग्रेस एमालेको गठबन्धन तोडिने सम्भावना बढेको छ। नेताहरूले मुख नखोले पनि भित्रभित्रै अरू समीकरणको कसरत पनि हुन थालेको छ। नेपाली काँग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी,
1: नेपाली काँग्रेस र एमालेको सहकार्य प्रदेशमा अब टुटेको हो?
2: अब टुटेकै भन्न त भनिहाल्ने बेला भएको छैन, तर नियमित परिस्थिति जस्तैको परिस्थितिमा केही क्रमभङ्गता भएको स्थिति चाहिँ हो।
1: टुटिहाल्यो भनेर भन्ने समय कुर्न चाहिँ कति बाँकी छ? अब
2: अहिले उहाँहरूले पनि टुटिसकेको घोषणा गर्नु भएको छैन, हामीले पनि गरिसकेका छैनौँ। हाम्रा बीचमा अहिले पनि संवाद जारी छ, किनकि अहिले पुराना दलहरूप्रतिको जुन सत्ता मोहको जुन एउटा आरोप लागेको छ, त्यसैले हामी चाहन्छौँ यी सबै कुराहरूबाट हामी बचेरै अगाडि बढ्नुपर्ने वर्तमान परिस्थितिमा। हामी सत्ता गठबन्धनमा चाहिँ कुनै एउटा मन्त्री पदकै निम्ति या मुख्यमन्त्रीकै निम्ति चाहिँ यस विगतमा जस्तै अभ्यासहरू नहोस् भन्ने कुरामा हामी सचेत छौँ। त्यसैले गर्दाखेरि अन्तिम समयसम्म पनि हामी हाम्रो यो दुई दल बीचको सहकार्यलाई निरन्तरता दिन चाहन्छौँ। तर नेपाली कङ्ग्रेसले मात्रै चाहेर यो एकपक्षीय रूपले निरन्तरता हुन सक्दैन। यसको बीचमा न्यूनतम रूपमा हाम्रा बीचमा विगतमा भएका सम्झौताहरू, समझदारीहरू प्रति इमान्दार भयो भने त त्यसमा कुनै अप्ठ्यारो परिस्थिति हुने थिएन।
1: भनेको एमाले तोड्यो भने मात्रै काङ्ग्रेसले तोड्ने हो?
2: अब एमाले तोड्यो भने या भन्नाले ऊ इमान्दार हुनु पर्यो। हामी चाहन्छौ हाम्रो सहयात्री दल अहिलेको कठिन परिस्थितिमा ऊ पनि गुज्रिरहेको छ, नेपाली कङ्ग्रेस पनि गुज्रिरहेको स्थितिमा, विगतमा हामीबाट जे अभ्यासहरू भयो सत्ता टिकाउने नाममा, त्यस्ता प्रवृत्तिहरू अब हामी कसैबाट दोहोरिनु हुँदैन। खास गरिकन नेपाली कङ्ग्रेस अब त्यो प्रवृत्तिबाट लाचारी भएर सरकारमा बसिराख्ने मनस्थितिमा छैन।
1: अनि ल त्यसो भए भनिदिनु नि त, सुदूरपश्चिममा तपाईँहरूले बर्खास्त गरिदिनु भयो एमालेकालाई, यतापट्टि कर्णालीमा राजीनामा दिन लगाउनु भयो, न्यू खोजिया तपाईँहरूले कि एमाले?
2: यो परिस्थितिको सिर्जना कसले गर्यो? सुदूरपश्चिमको मुख्यमन्त्रीजीले बर्खास्त गर्ने परिस्थितिको निर्माण कङ्ग्रेसले गर्यो कि बजेटलाई पास नगरेर उहाँले के सन्देश प्रवाह गरिराख्नु भएको थियो?
1: अनि
2: अहिले पनि हामी त्यो विगतमा जस्तै हामीबाट भएका ती भूलहरू हामी निरन्तर रूपमा दोहोऱ्याउन चाहन्छौ। सत्तामा टिकिराख्नका निम्ति जस्तो सुकै खेल खेल्न हामी अहिले पनि तयार छौँ भन्ने उहाँहरूले त्यो सन्देश प्रवाह गर्न खोजेको कुरा हामीलाई चित्त बुझेन। त्यसैले यो कार्य हामीबाट अब हुन सक्दैन नेपाली कङ्ग्रेसबाट।
1: अनि बजेट ल्याउँदाखेरि आफू खुसी आफ्नो हितको लागि मात्रै लिएर आउनु, एमाले मिलाम भनेर भन्दाखेरि नमान्ने, अनि अहिले फेरि दोष चाहिँ एमालेलाई नै थुपारिदिने?
2: अब बाहिर तपाईँले भने जस्तै एउटा बुझाइ बन्यो होला, तर अहिले सुदूरपश्चिममा सबभन्दा धेरै बजेट भएको, विकासे बजेट भएको मन्त्रालय उहाँहरूसँगै छ, र मेरो अनुकूल काम गर्न पाएन भन्ने कुरा बाहिर चाहिँ हाउगुजी फलाउन पाइन्छ।
1: सत्ता टिकाउने नाममा सत्ताको मोहको कुरा यहाँले जुन गर्नु भएको थियो, एमालेसँगको सहकार्य प्रदेशहरूमा यदि टुट्यो भनेदेखि नेकपासँग मिलेर सरकारमा जान्छ कि जाँदैन नेपाली काङ्ग्रेस, त्यति चाहिँ भनिदिनु अहिलेको शब्द पनि सम्झिएर।
2: हामी सत्ता मोह हामी त्यागिसकेका छौँ, हामी सत्तामा बसेर सबै कुराको प्राप्ति यसले तत्काल गर्न सकिन्छ भन्ने कुरा हामी देखिरहेका छैनौँ। तथापि संविधान बमोजिम प्रदेश सरकारहरू आफ्नो पूर्ण कार्यकाल टिक्नुपर्ने आजको आवश्यकता हो, र विगतमा हामी अप्ठ्यारो परिस्थितिमा सहकार्य गरेका दलहरू पनि हौ, त्यो नाताले पनि हामी यो सम्बन्धलाई कहीँ कतैबाट हाम्रो कारणले तिक्तता पैदा नहोस् भन्ने कुरामा हामी सचेत छौँ। तथापि यति सचेततापूर्वक जान खोज्दा खोज्दै पनि मेरो गोरुको बारिकका भन्ने मानसिकताबाट अगाडि बढ्न खोजियो भने यसले राजनीतिक रूपमा सहकार्यको बाटोहरू टुट्छन्।
1: मेरो प्रश्नको सिधा जवाफ दिनु न।
2: होइन, यसलाई यस र नोमा जवाफ दिन सकिँदैन। मैले भने समझदारीहरूमा हामी इमान्दार भयो भने त्यसमा के समस्या हुन्छ?
1: सत्तामा जाने कि नजाने यदि एमालेसँगको सहकार्य टुट्यो भने नेकपासँग मिलेर, सिधै सोधेको छु मैले।
2: मैले भने सत्ता हाम्रो मुख्य विषय होइन, तर सरकार त बनाउनै पर्नेछ फेरि, त्यसैले हामी त्यो गैर जिम्मेवार पनि बन्न सक्दैनौ। प्रदेश सरकारहरूलाई अल्पत्र बनाएर हामी नेपाली कङ्ग्रेस रहन सक्दैनौ। हामी हरेक सम्भावनाहरू खोज्छौ, हामी प्रचण्डजीसँग पनि संवाद गर्छौ, केपीजीसँग पनि, एमालेसँग पनि हामी
1: कुरा गरिसकेपछि हामी प्रतिपक्षमा बसेर अरूलाई सरकार बनाउन दिन्छौ, समर्थन गर्छौ भनेर भन्न सक्नु भएन?
2: होइन होइन, उहाँहरूले दुईटाको बीचमा समझदारी गर्नुहुन्छ भने हामी त अभियसली हामी प्रतिपक्षमा नै बस्छौ। विगतमा जस्तै तिनटा ठुला दल एक ठाउँमा बसेर टू थर्ड मेजोरिटी पुर्याएर विपक्षी नरहने गरेको परिस्थिति अब हामीले बनाउँदैनौ। होइन, दुईटाको बीचमा पनि नहुन सक्थे र यो अल्पत्र पर्ने सरकारै बन्न नसक्ने परिस्थितिमा त हामीले पनि दिनै पर्ने हुन्छ।

0: ढोका खोल्न पुस्तकी आमा ढोका खोल्न हो बाहिर जाडो कति साह्रो मर्न लाग्यो हो
1: के हो आज म ढोका खोल्दै खोल्दिन एक दिन होइन दुई दिन होइन जहिले मातेको छ कति ढोक्न

0: सातपत्र
1: त्यो धम्की चाहिँ भट्टीवालीलाई दिनु डराउदिन म त हैन कति घिस्न सकेको रात भरि
0: हैन राति खाएर के भयो दुचो हुन्छ होसमा अहिले ढोकोसँग भत्काइन्छ है मातेको जोसमा आफ्नै स्वास्नी त गन्दिने यार।

0: अचेत भई आको देख्दा छोटो रिले एकदम बोली गति छारा बोली चिबेकीले चेतन
1: बाहिर बसेर धेरै हल्ला खल्ला नगर है म त ढोका खोल्दिन त्यही होटल वालीले खाइ भनेको हैन अब त्यसैकोमा गएर सुत्नु त्यतै बस्नु म त मरे पनि ढोका खोल्दिन हैन कति होइन गोराको मलाई रात दिन दुख दिएको
0: देखो तसँग पनि त पद्मेकी आमा भट्टीमै भेट भएको मेरो डोर ज्यान देखेर त हो नि हो तैँले मसँग माया लागेको होइन भने त दिउँसो भने सधैँ तेरो घरमा हैकम चल्छ मैले कुमार ल्याउँदा मात्रै चुलोमा आगो बल्छ ढोका खोली मलाई भित्र बोल्दै मिठो बोली
1: जता जाने हो जाऊ

म बाहिरी लडे हौ, ढोका खोल्न भन्दैछु, आप ढोकै छोडिदिन्छु, सधैँ दुःख दिन्छु यार, म त बाहिरी लडिदिन्छु।

0: फिफा विश्वकप 2026 को दोस्रो सेमिफाइनलमा साबिक विजेता अर्जेन्टिना र इङ्ल्याण्ड खेलिरहेका छन्। एटलान्टा स्टेडियममा पहिलो हाफको खेल सकिँदा दुवैतर्फबाट गोल हुन सकेको छैन। पहिलो हाफमा दुवै टोलीले केही अवसर पाए पनि गोल गर्न सकेका छैनन्। अहिलेसम्म दुवैतर्फबाट 19 फाउल भइसकेका छन्। दुवै टोलीका लागि एक एक खेलाड़ीले पहिलो कार्ड पाएका छन्। नेपाल र भारत बीच विद्युत आयात निर्यातमा क्षमता विस्तार सहित 5 बुँदे सहमति भएको छ। पोखरामा बसेको नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको बैठकले अन्तर्देशीय प्रसारण लाइन निर्माण र ऊर्जा पूर्वाधार विस्तारका विषयमा सहमति गरेको हो। बैठकले ढल्केबर मुजफ्फरपुर र प्रस्तावित ढल्केबर सीतामढ़ी 400 KB प्रसारण लाइन मार्फत विद्युत आदान प्रदान क्षमता बढ़ाउने निर्णय गरेको छ। अब भारतबाट नेपालले आयात गर्न सक्ने विद्युत क्षमता 1000 MW बढ़ाएर 1400 MW र नेपालबाट भारत निर्यात गर्न सक्ने क्षमता 1100 MW बढ़ाएर 1650 MW पुर्याइने भएको छ। बैठकले चमेलिया जौलजीवी 220 KV अन्तर्देशीय प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत गर्दै सन् 2028 निर्माण सक्ने लक्ष्य तय गरेको छ। यस्तै इनरुवा न्यू पूर्णिया र दोधरा न्यू लम्की बरेली 400 KV प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना प्रक्रिया अघि बढ़ाउने सहमति भएको छ। मोतिहारी निजगढ़ 400 KV प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन पनि स्वीकृत गरिएको छ। ऊर्जा मन्त्रालयका अनुसार नेपाल र भारत बीच विद्युत व्यापार प्रसारण पूर्वाधार र दीर्घकालीन ऊर्जा सहकार्य विस्तारका लागि भएका सहमतिलाई छिट्टै कार्यान्वयनमा लैजाने गरी तयारी गरिरहेको छ। दाङको तुलसीपुरमा 17 वर्षीय किशोरी बलात्कार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन्। तुलसीपुर 7 का 43 वर्षीय डीआर भण्डारी पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पीड़ितको किटानी जाहारीका आधारमा बिहान भण्डारीलाई पक्राउ गरिएको हो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएका आशंकामा पक्राउ परेका अर्का एकजनालाई भने संलग्नता पुष्टि नभएपछि रिहा गरिएको छ। प्रहरीका अनुसार भण्डारी तुलसीपुरकै निजी विद्यालयका पूर्व प्रधानाध्यापक तथा हाल सोही विद्यालयका सीईओ र शिक्षक हुन्। भण्डारीलाई अदालतमा उपस्थित गराई म्याथ थप गरेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। नेपाल धितोपत्र बोर्डले शेयर बजार घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी गरेको छ। अर्थ समितिको बैठकमा बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बजार बढ्दा मात्रै नभई घट्दा पनि लगानीकर्ताले अवसर पाउने व्यवस्था गर्न यस्तो प्रणाली ल्याउन लागि जानकारी दिनुभएको हो। उहाँले कुनै पनि देशको पुँजी बजार सधैँ बढ़िरहन नसक्ने भन्दै बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाव आउने गरेको बताउनु भयो। बोर्डको काम बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष वातावरण बनाउनु रहेको उहाँको भनाइ छ। सर्ट सेलिङ प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले शेयर सापटी लिएर बिक्री गर्न सक्नेछन्। पछि मूल्य घटेपछि त्यही शेयर खरिद गरेर फिर्ता गर्दा मूल्य अन्तरबाट नाफा लिन सकिने व्यवस्था हुनेछ। अध्यक्ष भट्टले पुँजी बजार सुधारका लागि बोर्डले नेपालको पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गरेको जानकारी दिँदै बजारका समस्या समाधान गर्ने गरी काम भइरहेको बताउनु भयो। नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले 3 वर्ष फैसला सुनाएको छ। अदालतले 30 प्रतिवादी मध्ये 16 जनालाई दोषी ठहर गर्दै 7 जनालाई सफाई दिएको छ। फरार रहेका 7 जनाको मुद्दा भने हाललाई मुल्तवीमा राखिएको छ। दोषी ठहर भएका 7 जना अहिले पनि कारागारमा छन्। उनीहरूमध्ये पूर्व गृह सचिव टेकनारायण पाण्डे, पूर्व उप प्रधानमन्त्री टोप बहादुर रायमाझी, इन्द्रजित राई, सागर राई, सन्देश शर्मा, केशव दुलाल र सानु भण्डारीलाई 4 वर्ष कैद र 40,000 रुपियाँ जरिमानाको सजाय सुनाइएको छ। उनीहरूले पुनरावेदन गरे पनि तत्काल कारावारबाट छुट पाउने छैनन्। प्रतिवादी प्रतीक थापाले भने सफाई पाएका छन्। बेचुन झालाई 1 वर्ष कैद र 10,000 रुपियाँ जरिवाना तोकिए पनि उनले तोकिएभन्दा बढी समय जेलमा बिताइसकेकाले रिहा हुनुभएको छ। पूर्व गृहमन्त्री बालकृष्ण खाँ, टेकनाथ रिजाल, गोविन्द चौधरी, आङटावा शेर्प लगायत अन्य दोषी ठहर भएका प्रतिवादी भने हाल थुला बाहिर छन्। कानूनी व्यवस्था अनुसार उनीहरूले उच्च अदालतमा पुनरावेदन गर्दा तत्काल जेल जानुपर्ने छैन। अब जिल्ला अदालतको फैसलाको पूर्ण पाठ आएपछि दुवै पक्षले उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन्। अस्ट्रेलियाले एआई प्रयोगलाई व्यवस्थित गर्न र रचनात्मक क्षेत्रको प्रतिलिपि अधिकार संरक्षण गर्न नयाँ कानून बनाउने तयारी गरेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले एआईलाई राष्ट्रिय हितमा प्रयोग गर्न सकिने भन्दै यसको प्रयोगका लागि स्पष्ट मार्गदर्शन आवश्यक रहेको बताउनु भएको छ। प्रधानमन्त्री अल्बानिजको घोषणा एआई मोडलको प्रशिक्षणमा प्रतिलिपि अधिकार भएका सामग्री प्रयोग गर्ने विषयमा बहस भइरहेको बेला आएको हो।
1: BF

फिफा विश्वकप 2026 को दोस्रो सेमी फाइनलमा सामिक विजेता अर्जेन्टिनाले इङ्ल्याण्ड विरूद्ध बराबरी गोल फर्काएको छ। एटलान्टा स्टेडियममा जारी खेलको 85 मिनटमा एन्जो फर्नान्डिजले गोल गर्दै अर्जेन्टिनालाई बराबरी गोल फर्काउनु भएको हो। कप्तान लियोनल मेसीको पासमा फर्नान्डेले डिबक्स बाहिरबाट उत्कृष्ट पहार गर्दै गोल गर्नुभयो। यसअघि खेलको 55 मिनटमा इङ्ल्याण्डका एन्थोनी गोर्डनले गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो। नेपाल र भारत बीच विद्युत आयात निर्यातमा क्षमता विस्तार सहित 5 बुँदे सहमति भएको छ। पोखरामा बसेको नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशन समितिको बैठकले अन्तर्देशीय प्रसारण लाइन निर्माण र ऊर्जा पूर्वाधार विस्तारका विषयमा सहमति गरेको हो। बैठकले ढल्केबर मुजफ्फरपुर र प्रस्तावित ढल्केबर सीतामढ़ी 400 KV प्रसारण लाइन मार्फत विद्युत आदान प्रदान क्षमता बढ़ाउने निर्णय गरेको छ। अब भारतबाट नेपालले आयात गर्न सक्ने विद्युत क्षमता 1000 MW बढ़ाएर 1400 MW र नेपालबाट भारत निर्यात गर्न सक्ने क्षमता 1100 MW बढ़ाएर 1650 MW पुर्याइने भएको छ। बैठकले चमेलिया जौलजीवी 2220 KV अन्तर्देशीय प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन स्वीकृत गर्दै सन् 2028 निर्माण सक्ने लक्ष्य तय गरेको छ। यस्तै इनरुवा न्यू पूर्णिया र दोधरा न्यू लम्की बरेली 400 KV प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना प्रक्रिया अघि बढ़ाउने सहमति भएको छ। मोतिहारी निजगढ 400 KV प्रसारण लाइनको विस्तृत आयोजना प्रतिवेदन पनि स्वीकृत गरिएको छ। ऊर्जा मन्त्रालयका अनुसार नेपाल र भारत बीच विद्युत व्यापार प्रसारण पूर्वाधार र दीर्घकालीन ऊर्जा सहकार्य विस्तारका लागि भएका सहमतिलाई छिट्टै कार्यान्वयनमा लैजाने गरी तयारी गरिरहेको छ। दाङको तुलसीपुरमा 17 वर्षीय किशोरी बलात्कार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन्। तुलसीपुर 7 का 43 वर्षीय डीआर भण्डारी पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार पीड़ितको किटानी जाहारीका आधारमा बिहान भण्डारीलाई पक्राउ गरिएको हो। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएका आशंकामा पक्राउ परेका अर्का एकजनालाई भने संलग्नता पुष्टि नभएपछि रिहा गरिएको छ। प्रहरीका अनुसार भण्डारी तुलसीपुरकै निजी विद्यालयका पूर्व प्रधानाध्यापक तथा हाल सोही विद्यालयका सीईओ र शिक्षक हुन्। भण्डारीलाई अदालतमा उपस्थित गराई म्याथ थप गरेर थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ। नेपाल धितोपत्र बोर्डले शेयर बजार घट्दा पनि लगानीकर्ताले प्रतिफल लिन सक्ने सर्ट सेलिङ प्रणाली लागू गर्ने तयारी गरेको छ। अर्थसमितिको बैठकमा बोर्डका अध्यक्ष डाक्टर गोपाल प्रसाद भट्टले बजार बढ्दा मात्रै नभई घट्दा पनि लगानीकर्ताले अवसर पाउने व्यवस्था गर्न यस्तो प्रणाली ल्याउन लागि जानकारी दिनुभएको हो। उहाँले कुनै पनि देशको पूँजी बजार सधैँ बढ़िरहन नसक्ने भन्दै बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाव आउने गरेको बताउनु भयो। बोर्डको काम बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष वातावरण बनाउनु रहेको उहाँको भनाइ छ। सर्ट सेलिङ प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले शेयर सापटी लिएर बिक्री गर्न सक्नेछन्। पछि मूल्य घटेपछि त्यही शेयर खरिद गरेर फिर्ता गर्दा मूल्य अन्तरबाट नाफा लिन सकिने व्यवस्था हुनेछ। अध्यक्ष भट्टले पूँजी बजार सुधारका लागि बोर्डले नेपालको पूँजी बजार विकास मार्गचित्र सार्वजनिक गरेको जानकारी दिँदै बजारका समस्या समाधान गर्ने गरी काम भइरहेको बताउनु भयो। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले 3 वर्ष फैसला सुनाएको छ। अदालतले 30 प्रतिवादीमध्ये 16 जनालाई दोषी ठहर गर्दै 7 जनालाई सफाई दिएको छ। फरार रहेका 7 जनाको मुद्दा भने हाललाई मुल्तवीमा राखिएको छ। दोषी ठहर भएका 7 जना अहिले पनि कारागारमा छन्। उनीहरूमध्ये पूर्व गृह सचिव टेकनारायण पाण्डे, पूर्व उप प्रधानमन्त्री टोपबहादुर रायमाझी, इन्द्रजित राई, सागर राई, सन्देश शर्मा, केशव दुलाल र सानु भण्डारीलाई 4 वर्ष कैद र 40,000 रुपियाँ जरिवानाको सजाय सुनाइएको छ। उनीहरूले पुनरावेदन गरे पनि तत्काल कारावारबाट छुट पाउने छैनन्। प्रतिवादी प्रतीक थापाले पनि सफाई पाएका छन्। बेचुन झालाई 1 वर्ष कैद र 10,000 रुपियाँ जरिवाना तोकिए पनि उनले तोकिएभन्दा बढी समय जेलमा बिताइसकेकाले रिहा हुनुभएको छ। पूर्व गृहमन्त्री बालकृष्ण खाँ, टेकनाथ रिजाल, गोविन्द चौधरी, आङटावा शेर्पा लगायत अन्य दोषी ठहर भएका प्रतिवादी भने हाल थुना बाहिर छन्। कानूनी व्यवस्था अनुसार उनीहरूले उच्च अदालतमा पुनरावेदन गर्दा तत्काल जेल जानुपर्ने छैन। अब जिल्ला अदालतको फैसलाको पूर्ण पाठ आएपछि दुवै पक्षले उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन्। अस्ट्रेलियाले एआई प्रयोगलाई व्यवस्थित गर्न र रचनात्मक क्षेत्रको प्रतिलिपि अधिकार संरक्षण गर्न नयाँ कानून बनाउने तयारी गरेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले एआईलाई राष्ट्रिय हितमा प्रयोग गर्न सकिने भन्दै यसको प्रयोगका लागि स्पष्ट मार्गदर्शन आवश्यक रहेको बताउनु भएको छ। प्रधानमन्त्री अल्बानिजको घोषणा एआई मोडलको प्रशिक्षणमा प्रतिलिपि अधिकार भएका सामग्री प्रयोग गर्ने विषयमा बहस भइरहेको बेला आएको हो।

0: मुलुकभर झण्डै 55% धान रोपाई भएको छ।
1: कृषि विभाग बाली विकास केन्द्रका प्रमुख केशव देवकोटाका अनुसार यो वर्ष 13,70,000 हेक्टरमा धान रोपाई हुने अनुमान छ। अहिलेसम्म झण्डै 7,00,000 हेक्टरमा रोपाई सकिएको छ। गएको वर्ष यो अवधिमा 60% रोपाई सकिएको थियो। हालसम्म सुदूरपश्चिममा 87% रोपाई हुँदा मधेसमा 33% मात्रै भएको विभागको तथ्याङ्क छ। यो हप्ता मुलुकका धेरै ठाउँमा पानी परेकाले अब रोपाईले तीव्रता पाउने केन्द्रको भनाइ छ। रोपाईको चटारो परिरहेका बेला किसानले भने मल नपाएको गुनासो गरेका छन्। सरकारले भने मलको अभाव नरहेको दावी गरेको छ। कृषि मन्त्रालयका अनुसार 92,500 टन रासायनिक मल मौजदात छ।
0: नेपाल धितोपत्र बोर्डले बजार घट्दा पनि नाफा बुक गर्न सकिने मानिएको सर्ट सेलिङको व्यवस्था गर्न लागेको जनाएको छ। अर्थ समितिको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष डाक्टर गोपाल भट्ट,
2: हामी के गर्दैछौँ भने अब बजारलाई यो एउटा अर्को उपकरण जो यो अहिले बजेटमा पनि आइसकेको छ र हामीले यहाँ मजासँग लेखेका छौँ र छिट्टै कार्यान्वयन योग्य हुने गरी सर्ट सेलिङ भन्ने एउटा उपकरण हामीले इन्ट्रोड्युस गर्दैछौँ, जसमा के हुँदैछ कि बजार कुनै इन्भेस्टरले आफूले बजार घट्ने एक्सपेक्टेसन गर्यो भने यो उपकरण प्रयोग गर्छ। उसले अहिले बजारमा सेयर बरो गरेर बेचिदिन्छ, अरूसँग लिएर तपाईँको उधारोमा लिएर ऋण लिएर भने जस्तो लेन उसले बरोइङ गर्छ, सेयर बेचिदिन्छ अहिलेको प्राइसमा, र उसको एक्सपेक्टेसन हुन्छ कि बजार भविष्यमा घट्छ, म घटेको बेलामा यो सेयर किनेर फिर्ता गरिदिन्छु। अब उसलाई फाइदा हुन्छ, अहिले 50 रुपियाँको सेयर बेचिदियो उसले भने पछि 30 रुपियाँ भएको बेलामा किनेर फिर्ता गर्छु, मलाई 20 रुपियाँ फाइदा हुन्छ अहिले भनेर उसले अनुमान गर्छ, उसको एक्सपेक्टेसन आउँछ। कसैले बजारमा एक्सपेक्ट गर्छ कि होइन यो त अर्को मेरो मूर्ख रहेछ, यो कहाँ बजार घट्नेवाला छ र बजार बढ्ने पो वाला छ भनेर उसले बजारमा अहिले 50 रुपियाँमा सेयर किन्छ र 80 भएको बेलामा उसले बेचेर फाइदा कमाउँछ। दुइटै इन्भेस्टरहरू के हुन्छन् अब बाँडिन्छन् हजुरहरूको, यो लगानीकर्तासँग भन्ने पनि हुँदैन। अब
0: खबर फटाफट।
3: काठमाडौँ उपत्यकाका खम्बामा गुजुल्टिएका र सड़क पेटीमा लत्रिएका तार दुई साताभित्र व्यवस्थापन गर्न टेलिकम विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायकलाई सरकारको निर्देशन। पहिलो चरणमा त्रिपुरेश्वर कालीमाटी कलंकी, जड़ीबुटी पेप्सिकोला, त्रिपुरेश्वर लाजिमपाट, सामाखुशी गंगबु, कीर्तिपुर क्षेत्र र पुरानो बानेश्वर गौशाला चाबेल सहित 6 क्षेत्रमा तार व्यवस्थापन गर्नुपर्ने। बर्ड फ्लू पीड़ित किसानलाई सरकारको 50,71,00,000 राहत। हालसम्म झापा, मोरङ, सुनसरी, चितवन, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका 105 किसानलाई राहत रकम वितरण। उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई फक्ताङलुङ गाउँपालिकाको छात्रवृत्ति। चालू आर्थिक वर्षका लागि छुट्याइएको 19,61,000 छात्रवृत्ति बजेटबाट 135 विद्यार्थीलाई सहयोग। विप्लव माओवादीका नेता कार्यकर्ता कृषिमा लागेपछि पाल्पाका बाँझो जमिन हराभरा बन्दै, मिन्सी, सुकुमार सी लगायत जिल्ला नेता 80 रोपनी जग्गा भाडामा लिएर धान रोप्दै। तनहुँको बन्दीपुर 4 र भानु 1 जोड्ने चुँदीमाथिको पक्की पुल निर्माण भएको 7 महिनापछि उद्घाटन। 10,11,00,000 हाराहारीमा पुल बनेपछि डुम्रे बजार हुँदै लमजुङ, गोर्खा र मनाङ आउजाउ गर्ने गाडीलाई सहज। गोर्खा 11 सार्वजनिक जग्गामा सञ्चालित 12 किलो बजारमा बनेका संरचना खाली गराइयो। 20 वर्षदेखि व्यवसाय चलाउँदै आएका 35 भन्दा बढी पसल सञ्चालकले घर टहरा छाडे। र ओमानको नेपाली दूतावास मस्कटमा विद्युतीय राहदानी सेवा सुरु। राहदानीको अवधि 1 वर्षभन्दा कम बाँकी भएका नेपाली नागरिकले फारम भरेर वा सिधै दूतावास पुगेर राहदानी नवीकरण गर्न पाउने।
0: बुटवलमा नक्कली नोट छाप्ने गिरोहका 1 भारतीय सहित 6 पक्राउ परेका छन्।
3: रूपन्देहीको बुटवल 6 नेपालगञ्ज रोडको पसलबाट नक्कली नेपाली नोट र नोट छाप्न प्रयोग हुने उपकरण सहित 6 पक्राउ परेका हुन्। नक्कली नोट छाप्ने गरेको फेला पारेपछि बुटवल 11 गंगा कुमारी पूर्व छाने, कास्की पोखरा 1 किरण कृष्ण तिवारी, कपिलवस्तु बाणगंगा 1 संजय थारू र भक्तपुर चाँगुनारायण 1 रामचन्द्र खत्रीसँगै दोलखा सैलुङ 4 पासाङ तामाङ र भारत पश्चिम बंगाल सिलिगुड़ीका वासुमित्र आनन्दलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरू बसेको घर र कोठामा खानतलासी गर्दा 1,000 दरका 622 नक्कली नोट समेत बरामद गरिएको बुटवलका डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिनुभएको छ। प्रहरीले फोटोकपी मेसिन, ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग हुने कागज, लेमिनेसन मेसिन, विभिन्न रासायनिक पदार्थ, प्लास्टिक पेपर, नक्कली नोट काट्ने मेसिन र 6 मोबाइल फोन पनि बरामद गरेको छ।
0: नेपालले सन् 2020 हुने T20 विश्वकपका लागि सिधै ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको बोर्ड बैठकले विश्वकप छनौटको नयाँ ढाँचा अनुमोदन गरेसँगै नेपालले ग्लोबल क्वालिफायरमा स्थान पाएको हो। आईसीसीका अनुसार सन् 2026 T20 विश्वकप खेलेका तर स्वत छनौट हुन नसकेका टोलीहरूले ग्लोबल क्वालिफायर खेल्नेछन्।
4: यो PFBS गोर्खा रेडियो हो।
0: यसमा खबर यति नै।

0: जनता समाजवादी नेपालका सांसद महन्त ठाकुरले प्रधानमन्त्री बालेन्द्र शाह नेपाली हिटलर बनेको टिप्पणी गर्नु भएको छ। राष्ट्रसभा बैठकलाई सम्बोधन गर्दै सदस्य ठाकुर,
1: बालेन सरकार नन फंक्सनिङ सरकार हो, यसले दिएको जति पनि आश्वासन छ कुनै पनि आश्वासनलाई चाहिँ पूरा गर्न चाहँदैन, जसले गर्दा देशमा निराशा छ, आत्महत्या बढ्दै गएको छ। उनको त दलै छैन, पहिला आक्रमण त उनले सरकारमाथि गरे, सरकारको संख्या घटाएर कर्मचारी कटौती तर्फ गए, आन्दोलनको अवस्थामा छ तिनीहरू। अब दलहरूको माथि चाहिँ आक्रमण त्यो त चल्दैछ, के के गर्छन्। व्यवसायीहरू छन् तिनीहरू पनि पलायनको अवस्थामा छ, ट्रेड युनियनलाई खारिज गर्यो, विद्यार्थीहरूको संगठनलाई खारिज गर्यो, प्रत्येक संस्था जो अर्गनाइज संस्था छ त्यो अर्गनाइजेसनलाई त उसले हेर्नै चाहँदैन। अब के गर्नु खोजेको हो, आफ्नो संगठन बनाउने हो कि नेपाली डिक्टेटर नेपाली हिटलर भइसकेको छ, उसले जो बोल्छ त्यही ठिक हो, जो गर्छ त्यही कानुन हो। यस प्रकार चाहिँ देशलाई चाहिँ धरातल उसमा चाहिँ लगिरहेको छ।
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफू माथतका कार्यालय विभाग अस्पताल र प्रतिष्ठानमा करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ।
2: मन्त्रालयले आज परिपत्र जारी गर्दै करार भर्ना प्रक्रियालाई व्यवस्थित पारदर्शी र नियमसंगत बनाउन निर्देशन दिएको हो। परिपत्र अनुसार अबदेखि मातहतका निकायले नेपाल स्वास्थ्य सेवा ऐन 2053 बमोजिम मुख्य रूपमा दुईवटा अवस्थामा मात्रै करारमा चिकित्सक वा स्वास्थ्य कर्मी नियुक्त गर्न पाउनेछन्। कुनै चिकित्सक वा स्वास्थ्य कर्मी अध्ययन वा असाधारण विधामा बसेको खण्डमा उनीहरू विधामा रहेको अवधिभरका लागि मात्रै करारमा कर्मचारी राख्न सकिनेछ। यसै गरी लोकसेवाबाट पदपूर्ति भइ नसकेको अवधिसम्मका लागि मात्र करारमा कर्मचारी राख्न पाइनेछ। यस्तै सार्वजनिक खरिद नियमावली 2064 र करार सेवा निर्देशिका 2059 बमोजिम करारमा कर्मचारी राख्न कार्यालयहरूले चारवटा अनिवार्य शर्त पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।
0: अब खबर फटाफट।
3: काठमाडौँ उपत्यकाका खम्बामा गुजुल्टिएका र सड़क पेटीमा लत्रिएका तार दुई साताभित्र व्यवस्थापन गर्न टेलिकम विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायकलाई सरकारको निर्देशन। पहिलो चरणमा त्रिपुरेश्वर कालीमाटी कलंकी जड़ीबुटी पेप्सिकोला त्रिपुरेश्वर लाजिमपाट सामाखुशी गंगपु कीर्तिपुर क्षेत्र र पुरानो बानेश्वर गौशाला चाबेल सहित छवटा क्षेत्रमा तार व्यवस्थापन गर्नुपर्ने। बर्ड फ्लू पीड़ित किसानलाई सरकारको 50,71,00,000 राहत। हालसम्म झापा मोरङ सुनसरी चितवन काठमाडौँ भक्तपुर ललितपुर र काभ्रेका 105 किसानलाई राहत रकम वितरण। उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई फक्ताङलुङ गाउँपालिकाको छात्रवृत्ति। चालू आर्थिक वर्षका लागि छुट्याइएको 19,61,000 छात्रवृत्ति बजेटबाट 135 विद्यार्थीलाई सहयोग। विप्लव माओवादीका नेता कार्यकर्ता कृषिमा लागेपछि पाल्पाका बाँझो जमिन हराभरा बन्दै मिन्सी सुकुमार सी लगायत जिल्ला नेता 80 रोपनी जग्गा भाडामा लिएर धान रोप्दै। तनहुँको बन्दीपुर 4 र भानु 1 जोड्ने चुँदीमाथिको पक्की पुल निर्माण भएको 7 महिनापछि उद्घाटन। 10,11,00,000 हाराहारीमा पुल बनेपछि डुम्रे बजार हुँदै लमजुङ गोर्खा र मनाङ आउजाउ गर्ने गाडीलाई सहज। गोर्खा 11 सार्वजनिक जग्गामा सञ्चालित 12 किलो बजारमा बनेका संरचना खाली गराइयो। 20 वर्षदेखि व्यवसाय चलाउँदै आएका 35 भन्दा बढी पसल सञ्चालकले घर टहरा छाडे। र ओमानको नेपाली दूतावास मस्कटमा विद्युतीय राहदानी सेवा शुरू। राहदानीको अवधि 1 वर्ष भन्दा कम बाँकी भएका नेपाली नागरिकले फारम भरेर वा सिधै दूतावास पुगेर राहदानी नवीकरण गर्न पाउने।
0: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई तत्काल वार्तामा फर्कन चेतावनी दिनुभएको छ। वार्तामा नआए आउँदो साता इरानका पुल र विद्युत गृहमा आक्रमण गर्ने ट्रम्पले धम्की दिनुभएको छ। दुई मुलुक बीच आक्रमण र प्रत्याक्रमण जारी रहेका बेला ट्रम्पको यस्तो चेतावनी आएको हो। जेरुसलमबाट बीबीसीका बारबरा प्लेटसर।
4: The ceasefire seems to be completely unraveling now. You've had this round of attacks that the Americans have carried out for 7 hours this time. Again, they're saying that they are trying to destroy Iran's capability to fire at commercial ships. They say that over the past week, 7 civilian crew members have either been killed or injured or have disappeared.
0: नेपाली काँग्रेसले सातै प्रदेशमा नेकपा एमालेसँगको सत्ता सहकारी अन्त्य गर्ने निर्णय गरेको छ। काँग्रेसले अब नेपाली कम्युनिष्ट पार्टी नेकपासँग नयाँ सत्ता समीकरणका लागि सम्वाद अघि बढाएको छ। सानेपामा बसेको काँग्रेस पदाधिकारी बैठकले प्रदेशमा एमालेसँग सहकार्य कायम राख्न नसकिने निष्कर्ष निकालेको हो। काँग्रेसका अनुसार प्रदेश सरकार सञ्चालनका क्रममा देखिएका असहयोग र राजनैतिक मतभेदका कारण यस्तो निर्णय गरिएको हो। निर्णयसँगै कर्णाली प्रदेश सरकारबाट काङ्ग्रेस बाहिरिएको छ भने सुदूरपश्चिममा मुख्यमन्त्री कमल शाहले एमालेका मन्त्रीलाई बर्खास्त गर्नुभएको छ।